बीबी मरियम ने कहा क्या कहते हो आने वाले, मुझे कैसे बच्चा होगा, मुझे तो आज तक किसी इंसान ने छुआ भी नहीं। ये है सिफत, ये है इफ्फत, ये है कमाल। याद रखो मेरे अजीज कि औरत का हुस्न जमाल जो है उसकी इफ्फत व हया। जब औरत का हया चला जाए वो हुस्न नहीं बाकी रहता, वो जमाल नहीं बाकी रहता, वो कमाल नहीं बाकी रहता, वो मासूमियत नहीं बाकी रहती। असल जो औरत के लिए अल्लाह ने ब्यूटी बनाई है ना, वो उसकी इज्जत है, उसका असमत है। कि अब देखें कि सबसे पहली बात जो बीवी मरियम कहती है, जिब्रील से मुखातब है, कहती है क्या कर रहे हो, लमियम ससनी बशरन, मुझे तो किसी बंदे ने हाथ तक नहीं लगाया। और अल्लाह ने जो बीबी मरियम की कुरान में तारीफ की है, अल्लाह ने जो कुरान में बीबी मरियम की सिफत बयान की है, यानी आप सूरत तहरीम उठा के देखें तो क्या है, व मरियम अबनत इमरान अल्लती अहसनत फरजहा फनफखना फीहि मिन रूहिना। अल्लाह फरमाते हैं कि बीबी मरियम इमरान की बेटी जिसने अपनी शर्मगाह की हिफाजत की, यानी सबसे बड़ी वस्फ जो अल्लाह ने, ये नहीं कहा कि वो खूबसूरत थी, ये नहीं कहा वो पढ़ी लिखी थी, ये नहीं कहा कि बड़ी रोजे रखने वाली थी, बल्कि कहा कि सबसे बड़ी बात यह है कि उसने अपने नफ्स की हिफाजत की थी। कि जिना तो जिना, किसी के साथ निकाह भी नहीं हुआ था, उसे तो किसी गैर मर्द ने हाथ तक नहीं लगाया। इसी तरह अल्लाह पाक ने जो कुरान में फरमाया है, आप देखेंगे कि अल्लाह तबारक व तआला कुरान में फरमाते हैं कि हमने वहूरुन इन का अम्साल लुलुल मकनून। अल्लाह फरमाते हैं हमने जन्नत में जो हूरें रखी हैं बड़ी बड़ी आंखों वालियां, और ऐसे हैं जैसे मोती सदफ में छुपा होता है जिसको किसी ने हाथ ना लगाया हो। और आगे कुरान फिर वस बयान करता है कि लम यतमिसुन इंसुन कबलहुम वला जान, कि वो हूरें ऐसी पाक होंगी कि मेरे जन्नत वाले शख्स जिसको वो मिलेंगी उससे पहले किसी इंसान तो इंसान किसी जिन ने भी उनको हाथ नहीं लगाया होगा। असल सिफत तो औरत की ये है कि वो माँ और बाप के घर के बाद उसके बदन को हाथ लगे तो फिर शौहर। ये थी इफ्फत व असमत औरत। इसीलिए यानी सैयदा फातिमत ज़हरा रज़ी अल्लाह ताला अन्हा ने वसीयत फरमाई थी कि सैयदना अली से कि मेरा जनाजा रात को पढ़ दें। सैयदना अली ने फरमाया भी कि फातिमा क्या कर रही हो, तुम बिनते रसूल पाक हो, तुम जिगर गोशा है मोहम्मद मुस्तफा हो, और तुम्हारा जनाजा हम रात को अजनबियों की तरह चुपके से पढ़ दें और दफन कर दें। फरमाया अली मेरी जिंदगी में मुझ पे किसी की नजर नहीं पड़ी, मैं चाहती हूं मेरे जनाजे पर भी कम से कम नजर। उन्होंने फरमाया कि फातिमा क्या कह रही हो, जनाजे में कोई क्या देख लेगा, आदमी पर चादर है बंधा हुआ है, जनाजे में क्या देखा। उसने कहा कम से कम लोग ये तो अंदाजा कर लेंगे ना कि कद लंबा है छोटा है कैसा है, ये तो कम से कम आदमी का जनाजे के बाद मैयत को देखने से भी अंदाजा हो जाता है, मैं तो ये भी नहीं चाहती। आप उसके मुकाबले पे आज मौजूदा दौर की बेटियों की आप जरा तसव्वुर करें, उनकी तहजीब का, उनके तमद्दुन का, और वो उस पर कितना फख्र करती हैं जब वो बाजार की जीनत हैं, जब वो लोगों के लिए सिंगार करती हैं, जब वो देखने की एक डेकोरेशन पीस है कि उसको सब देखते रहें कि बड़ा है अजूबा इनाद का। ये औरतें औरत कहलाने की भी शरण हकदार नहीं, ये चलती फिरती जिंदा लाशें हैं, इनको औरत कहने ही गुनाह है। शरण आप इनको औरत नहीं कह सकते। औरत का माना ये होता है औरतुर रजुली मिनल सुर्रति इलर रकबती, कि मर्द में औरा क्या है, यानी वो चीज जो छुपाना जिसका जरूरी है वो है सुर्रा से लेकर रकबा तक, और औरत का क्या है मिनल रास इलर रजुली सर के बालों से लेकर पांव के नाखून तक उसका छुपाना जरूरी है। इसीलिए तो वो कहती है ना कि ये अब हमारे यहां देखा ना आपने शरीयत इस्लामी का, अभी तो बिल आ रहा है 51 साल के बाद तो अभी बिल आया है, खुदा जाने कब ये बिल है या बैल है, पता नहीं कब मुंडे चढ़ेगी, अल्लाहु आलम। तो बहरहाल जब भी किसी को अपना खौफ लाहे को फिर इस्लाम बड़ा याद आता है, जैसे आपका बड़े से बड़ा आदमी मर जाए मौलवी याद आता है ना जनाजे के लिए। वैसे तो मौलवी बड़ी हकीर जानवर है ना,
کوئی مر جائے تو پھر مولوی کو بلاؤ, کیوں ان کو تو پتہ ہی نہیں کہ ابا جی کو غسل کیسے دینا, ان نے کبھی پڑھا ہی نہیں کہ میت کو غسل کیسے دینا ہے, تو لازمی بیچارہ مولوی ہی دے گا. ورنہ اگر بیٹا جانتا ہو تو اس سے زیادہ کون حقدار ہے کہ مولوی غسل دے. لیکن باپ نے تو کبھی زندگی میں بیٹے نے باپ کو غسل نہیں کرایا, تو مرنے کے بعد کب قریب جائے گا. بلکہ اور بھی عورتیں کہیں گی اور دور رکھو جی, خام خواہ ایسا نہ ہو کہ میت اس کو بھی پکڑ لے, میت کے قریب ہی نہ جائے. تو یہ میں نے کہنے کا مقصد, شور آ رہا ہے ہر طرف کہ اسلام آ گیا تو یہ ہو جائے گا, اسلام آ گیا تو عورتیں اندر بیٹھ جائیں گی, اسلام آ گیا تو عورتیں قیدی بن جائیں گی, اسلام آ گیا تو چار شادیاں ہو جائیں گی, پتہ نہیں اتنی عورتیں لے کے رکھی ہوئی ہیں کہ ہر آدمی کو تین تین عورتیں دیں گے. کیا تہذیب ہے, کیا اعتراض ہے اللہ کے قرآن کے مطابق. اور اعتراض کرنے والے کون ہیں جنہوں نے نہ کبھی قرآن پڑھا ہے نہ حدیث مصطفیٰ پڑھی, لارڈ مکالے کا قانون پڑھا ہے اس کے مطابق بیٹھے ہوئے ہیں کہ جناب آئین کی یہ دفع جو ہے اسلام سے ٹکراتی ہے. یعنی اب اسلام اتنا کمزور ہے کہ اگر لارڈ مکالے کے بنائے ہوئے قانون کی دفع ٹکرا جائے تو اسلام کو روک دو, اس دفع کو رہنے دو تاکہ آئین نہ ٹوٹے ہمارا. یعنی جو بندو نے بنائے ہیں آئین وہ تو نہ ٹوٹے, اللہ کا آئین ٹوٹتا ہے ٹوٹنے دو. اب ہمارے فیشن میں سگار میں یعنی یہ ہوتا ہے کہ جب پارٹی ہو اور کسی بڑے آدمی کی پارٹی ہو وہاں تو ضروری ہوتا ہے کہ بیگم جو ہے وہ کھڑے ہو کے سرو کرے اور مہمانوں کو سنبھالے, اور اگر ساڑی باندھے تو سب سے اچھی ساڑی وہ ہوتی ہے جس سے آدھا پیٹ نظر آ رہا, ورنہ ساڑی کیا ہوئی, باندھنے کا کیا فائدہ ہوا. بھی اسی لیے تو باندھی جاتی ہے کہ بھی آدھا پیٹ نظر آئے, پیچھے آدھی پشت نظر آئے, پورے سر کے بال نظر آئیں, تب ہی تو ماں جی یہ ہے صحیح معنی میں جو ساڑی باندھی جاتی. اور یہ انہوں نے پتہ نہیں آج تک تحقیق نہیں کی کہ یہ ساڑی سیدہ عائشہ باندھتی تھیں, سیدہ فاطمہ باندھتی تھیں, سیدہ خدیجہ باندھتی تھیں, اصحاب رسول کی بیگمات باندھتی تھی, کہاں سے آئی ہے, کیا یہ کہیں ہندوؤں کی ایجاد تو نہیں. اور جن کے نام لے کے بی بی فاطمہ کے نام کی جناب باقاعدہ شیرنی تقسیم ہوتی ہے, لیکن بی بی فاطمہ کا کپڑے پہننے کے لیے کوئی بیٹی ہماری تیار ہے. ویسے بی بی فاطمہ کے نام پہ ماشاءاللہ بڑی ہمارے یہاں مٹھائیاں بٹتی ہیں, بڑی خیراتیں ہوتی ہیں, بڑی شیرینیاں تقسیم ہوتی ہیں, لیکن کبھی آپ نے بیگم سے کہا ہے کہ بیگم صاحب جو بی بی فاطمہ آپ کو اتنی محبوب ہیں آپ بی بی فاطمہ والا لباس پہنے گی. یہ تو پھر بی بی مریم تھی نا جناب, کہ جس کو اپنی عفت و عصمت کا یہ عالم ہے کہ وہ چیخ پڑی کہ لم یمسسنی بشر ولم اکو بغیا, میں کوئی گناہ گار ہوں, میں کوئی بد کردار عورت ہوں کہ مجھے بچہ پیدا ہو جائے گا بغیر باپ کے. اللہ اکبر, جبریل نے کہا قال کذالک قال ربک هو علی حین,

0: سامعین ناظرین، یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے پیش کیا جا رہا ہے۔ دن کے 12:10 ہوا چاہتے ہیں۔ سامعین، صبح جب ہم نے انٹرویو میں آپ کو بتایا تھا کہ آج ہمارے بہت سارے مہمان ہوں گے، تو اس وقت جو ہماری مہمان ہیں وہ لبنا الہی صاحبہ ہیں۔ یہ سابقہ سٹی کونسلر ہیں اور نوجوان سیاستدانوں میں ان کا سب سے پہلے نام آتا ہے، اور اس کے بعد سکندر آیا، وہ بھی نوجوان تھا۔ آج سکندر سے بھی بات ہوگی، لیکن وہ ان کا ٹائم اپنا اپنا ٹائم ہوتا ہے۔ باقی باتیں بھی کریں گے، ہم خود بھی انالائز کریں گے، ہماری ٹیم بھی انالائز کرے گی، لیکن ساتھ ساتھ جن جن کے مہمانوں کا ٹائم ہوگا تو ٹائم کی پابندی ہم اگر خود نہیں کریں گے پھر دوسرے کیسے پابندی کرتے ہیں۔ سامع ناظرین، اس وقت لبنا الہی صاحب ہمارے ساتھ ہیں۔ لبنا، آپ کو ایک بار پھر ادارہ آپ کی آواز پر خوش آمدید کہتے ہیں۔
1: جی، سننے والوں کی خدمت میں سلام اور شکریہ کہ آپ نے مجھے وقت دیا۔
0: لبنا، چونکہ وقت اس لیے آپ کا بنتا ہے، آپ کا بولنا بنتا ہے کہ آپ بہت پرانی سٹی کونسلر رہیں اور اس کے بعد لوکل جو تنظیمات ہیں اس میں بھی بڑھ چڑھ کر حصہ لیتی ہیں، پارٹی کی آپ ممبر ہیں، حکومتی جماعت پارٹی کی آپ ممبر ہیں، اور بہت ساری چیزیں ہیں جو آپ کمیون کو دیکھتی ہیں، پارلیمنٹ کو دیکھتی ہیں۔ آئے دن یہ جو نئے نئے قانون نیشنلٹی کے حوالے سے یا دوسرے چیزوں کے حوالے سے، کیٹیگری 5 کے حوالے سے کوئی بات نہیں کی جاتی، تو میں آپ سے جاننا چاہوں گا کہ آج کل جو بحث چل رہی ہے کوپن ہیگن پارلیمنٹ میں یا کمیون میں یا اخبارات میں چل رہی ہے، ان ساری چیزوں کو آپ کس طرح دیکھ رہی ہیں؟
1: میں سب ان ساری چیزوں کی کو ایسے دیکھ رہی ہوں کہ جس طریقے سے بغیر سوچے سمجھے آگے پیچھے دائیں بائیں ووٹ پھینکے گئے ہیں یا دیے گئے ہیں، اور کچھ لوگوں نے دیے نہیں، یہ جسٹ سمپلی اس کا ریزلٹ ہے، ٹھیک ہے نا؟ جیسے کہ جس پارٹی سے میں ہوں، ریڈیکل وینسٹا کی، ہم اس چیز کے حامی ہیں کہ بچوں کو بائی برتھ نیشنلٹی ہونی چاہیے، لیکن کیونکہ ڈنمارک میں ایک قانون ہے کہ جب ووٹ پارٹیوں کو ملتے ہیں تو ان کو الحاق کرنا پڑتا ہے، یہ اس میں آئین میں ہے، تو نہ چاہتے ہوئے بھی جو نہیں وہ ایسی چیزیں ہو جاتی ہیں کہ جو انسان نہیں سوچا، جو کہ پارٹی کے پروگرام کا حصہ نہیں ہے یا پارٹی کے مینیفیسٹو کا حصہ نہیں ہے۔ تو میں تو آپ کو پتا ہے جب سے یہ پارلیمنٹ کے الیکشن کا ریزلٹ آیا میں تو اسی دن سے کہہ رہی ہوں کہ یہ حکومت زیادہ دیر نہیں چلے گی، اور اب تو میری واقعہ دعا ہے کہ یہ نہ چلے نا، کیونکہ ایک بندہ اس ملک میں یعنی دا کی فار دا رائٹس از کہ جب بھی کہتے ہیں کہ تم پہلے اپنے فرائض ادا کرو اس کے بعد اپنے حقوق مانگو، تو فرائض نہ ادا کرنے کی تو کوئی تکی نہیں بنتی نا، مطلب ہم اپنی مرضی سے ٹیکس تو نہیں دیتے نا، جیسے میں کہوں میرا دل نہیں ہے وہ تو خود بخود کاٹ لیتے ہیں، بلکہ اکثر اوقات زیادہ ہی کاٹ لیتے ہیں، پھر 2-3 سال بعد خیال آتا ہے کہ نہیں یہ نہیں یہ تھا۔ تو یہ ہے کہ لوگوں کے لیے انہوں نے ایک طریقہ بنایا، میں اس سے اگری نہیں ہوں، بٹ جب آپ سارے اس پروسیجر سے گزر کے کوالیفائی کرتے ہیں تو پھر تو کوئی بحث نہیں نا ہونی چاہیے، لیکن پھر بھی ہے کیونکہ بیسیکل دینا ہی نہیں چاہتے۔ تو میں تھوڑی سی پریشان ہوں کہ اس کا اینڈ کیا ہوگا، کیونکہ ایک ہی جملہ آتا ہے کہ سامے اولے نہیں لاؤ، مجھے بالکل یہ سمجھ نہیں آتی کہ سیاسی طور پہ یہ چاہتے کیا ہے۔ جیسے جو ایسٹ یورپ کے لوگ ہیں وہ جیلوں سے بھرے ہوئے ہیں، لیکن جب کہتے ہیں کہ جیلوں میں زیادہ جرائم پیشہ لوگ ہیں تو صرف یہ کہتے ہیں انوان تھا، اس میں بتاتے نہیں کہ کون سے ہیں۔ یاد ہوگا آپ کو ایک زمانے میں صاف لکھتے تھے فلانا جرم اس کے آگے یا مسلمان یا پاکستانی، تو وتیرہ ہی چینج ہو گیا۔ اور دوسرے جو ہمارے اپنے بچے بچیاں مختلف اداروں میں ہیں، کاش وہ مل بیٹھے ہمارے پاس جج سے لے کے وکیلوں سے لے کے ڈاکٹر سے لے کے، لیکن وہ نہیں بیٹھتے، وہ پاکستانی تنظیموں سے انتہائی الرجک ہے، وہ اس کو وقت کا ایک ضائع کرنا سمجھتے ہیں، اپنے ٹریڈ یونینز میں کام کرتے ہیں، کیونکہ جب تک ان کے اندر سے کوئی آواز نہیں اٹھے گی کوئی کچھ نہیں کر سکتا۔ اگر آپ ووٹ کرنے کی بات ڈالیں تو وہ مطلب جن کو آپ نے ووٹ ڈالنے ہیں جائیں ان کا گریبان پکڑے کہ بھائی آپ کی پارٹی نے یہ کی ہے، ان پڑھ تو کوئی بھی نہیں یہاں پہ، لیکن نہیں وہ بس انہی دنوں ایک ماحول اٹھتا ہے کہ جی اس کو ووٹ دینا ہے، اس کو نہیں دینا، یہ کرنا ہے وہ کرنا، اس کے بعد اللہ تیری یاری ختم بات ہو جائے.
0: آپ نے بالکل بجا فرمایا, آپ نے بچپن جوانی جو ہے اس سیاست کی صحرا میں گزاری اور بہت ایکٹیو گزاری صحرا میں. آپ اس پارٹی کے آپ ممبر ہیں, آپ نے بڑی اچھی بات کی, آپ نے کھل کر واضح ثبوت کے طور پر بات کی کہ ہماری پارٹی کا جو منشور ہے بائی برتھ جو ہے وہ نیشنلٹی ملنی چاہیے, لیکن آپ کی پارٹی ہر حکومت میں رہی, کون سی حکومت میں جس میں یہ پارٹی شامل نہیں ہوتی, اور جب یہ بات آتی ہے کہ یہ غیر ملکیوں کو حقوق دیے جائیں تو کون سی مسلطیں ہوتی ہے, یہ خاموش ہو جاتے ہیں.
1: یہ اس طرح نہیں ہوتا کہ ایک چیز نا بہت ساری چیزیں وہاں دیکھنی پڑتی ہیں, لیکن اس کا ایک ہی حل ہے چاہے کوئی بھی پارٹی ہو, کہ پارٹی کے جو اندر لوگ ہیں, پارٹی کے جو ممبرز ہیں, میں تو اپنے طور پہ کر رہی ہوں لیکن میں کتنا کچھ اکیلا کروں, تو میں نے تو ان سے باقاعدہ کہا ہے کہ جی یہ آپ کا بجٹ پیش ہونے کے بعد, یہ اکتوبر میں بجٹ ہوتا ہے, تو میں آپ لوگوں سے ملنا چاہتی ہوں, جو لوگ انفوز کارڈ کی اس میں کمیٹی میں بیٹھے ہوئے ہیں ان سے بات چیت کرنا چاہتی ہوں کہ آپ لوگ اپنی سیاست کیسے, جو اپنا پروگرام ہے اس کو کیسے امپلیمنٹ کریں گے, مطلب کیا خیال ہے آپ کا کیسے کریں گے, کیونکہ میں اپنا ٹائم دیتی ہوں, میں متحرک ممبر ہوں, آئی ہیو ایوری رائٹس ٹو آسک کہ بھائی تم نے کیا کیا, لیکن ہوں ووٹ اسی دے کے ڈبے چ بند کر کے مٹھی نیند سو جائیے بیری تلے, پھر تو کچھ نہیں نہ ہو سکتا.
0: بیری تلے سو جائے لبنا, دیکھیں کہ کاشف جو ہیں وہ کوپن ہیگن کمیون میں ہیں, پارلیمنٹ کا الیکشن بھی لڑتے ہیں, بڑے متحرک ہیں, بڑے دھیمے مزاج سے اپنا کام کرتے رہتے ہیں. زہیر علی ہیں, وہ بھی ریڈیکل ونسٹا کے ہیں, ان کا بھی اثر و رسوخ ہے. اسی طرح پرانے ہیں ندیم فاروق جو ہیں, وہ بھی اسی پارٹی کے ہیں, تو اور بھی بہت سارے لوگ اس پارٹی کے ہیں, تو یہ اپنی پارٹی میں آواز کیوں نہیں اٹھاتے, یہ ساری ذمہ داریاں آپ پر آتی ہیں.
1: نہیں میں تو اپنے طور پہ اٹھاتی ہوں, میں اور کاشف مل کے کام کرتے ہیں, ہم دونوں نے جتنے خطوط لکھے ہیں ہم نے مل کے لکھے ہیں, اگر میٹنگ ہمیں انہوں نے دی تب بھی میں میرے ساتھ ہوگا, لیکن ہے کہ اس سے کوئی فرق نہیں پڑتا کہ ایک ہے یا دو ہے یا دس ہے, لیکن اگر یہی آواز مختلف کیا کہتے ہیں علاقوں سے آئے, مختلف لوگ اس کا کریں, دیکھیں ہم کسی بھی پارٹی کا کے ممبر ہوں لیکن ہمارا طرز گفتگو, دا وے ٹو ایکسپلین, اپنی بات سمجھانا, اپنا مدعا پیش کرنا, یہ ساری چیزیں اکٹھی ہوں تو اللہ کیا سے کیا ہو جائے, کیونکہ اس کو کہتے ہیں پریشرائز کرنا, ان کو پتہ انہوں نے پوچھنا ہی نہیں مڑ کے, اگلی دفعہ ان کو یاد آئے گا کہ ہم نے کوئی اپنا بندہ کھڑا کرنا ہے, پھر اس کو کھڑا کریں گے, پھر اس کی کمپین کریں گے, تو بس کہانی ختم, ہم نے تو کبھی ان سے کچھ مانگا ہی نہیں.
0: لبنا میں آپ کی بات کو لے کر چلتا ہوں کہ ہمارے لوگ, ہمارے سے مراد ہے غیر ملکی ڈینش نژاد جو پارلیمنٹ کا الیکشن لڑ سکتے ہیں, باقی تو کمون کا بھی الیکشن لڑتے ہیں, سٹی کونسلر بھی ہیں, پارلیمنٹ کے ممبران بھی بنتے ہیں, ہماری غیر ملکی جو ہیں وہ نژاد جو ہیں وہ ڈینش ہیں, بائی برتھ ہیں, اپنا ان کے والد صاحب یہاں آئے, وہ اب وزیر بن چکی ہیں, تو اگر یہ لوگ اپنی پارٹی منشور پر ہی عمل نہیں کرتے تو ان پارٹیوں میں جانے کا کیا فائدہ کہ اپنے منشور پر ہی عمل نہیں کرتے.
1: راجہ صاحب ایسا نہیں ہے کہ ایک وہ ڈکٹیٹ ہے املا کے پارٹی کے منشور میں یہ لکھا ہے, ان کے اوپر دوسری طرح کا پریشر ہوتا ہے, بجٹ کی ساری کہانی ہے, ایک پیوند کاری ہوتی ہے, ادھر سے پکڑ ادھر سے جو نہیں ہے, لیکن پریشر ہونا چاہیے کہ آپ اس کو امپلیمنٹ کریں, ہم جیسے کہتے ہیں کہ 100% امپلیمنٹ کریں تو شاید 50% کر دیں, لیکن کریں تو صحیح نا, اور یہ ساری پارٹیوں کے لیے, کیونکہ ڈنمارک میں ایک بڑی عجیب سی ایک شک ہے کہ آپ اس کو ووٹوں کو آپ نے ضائع نہیں کرنا, آپ نے یعنی حکومت بنانی ہے, اسی طرح بجٹ میں بھی ہے کہ آپ کو اس میں انوالو ہونا پڑتا ہے, تو لیکن ہے کہ میں پھر کہوں گی جو ہمیشہ سے کہتے ہیں, جائیں اپنی پارٹیوں کو اپنی پارٹیوں کے ساتھ کام کریں اور اس میں بھول جائیں کہ کون کیا ہے, یہ جو آپس کی وہ کیا کہتے ہیں ٹسل ہے اس کو بھول جائیں, صرف جو ہمارا ایشو ہے اس کو یاد رکھیں, ہم تو سارے مطلب بچے نہیں ہیں, اپنی اپنی زندگی پچھے اچھے طریقے سے گزار رہے ہیں, لیکن اپنے بچوں کے لیے تو کچھ کر جائیں نا, بچوں کو کیوں سزا ملتی ہے کہ ان کے پیرنٹس نہیں کوالیفائی کر سکتے, ڈینش نہیں بول سکتے یا جرائم پیش ہے, بچوں کا اس میں کیا قصور ہے جو یہاں پہ پیدا ہوتے ہیں, میرا تو ایک ہی آرگومنٹس ہے کہ بچے جو نہیں وہ یہاں پہ پیدا ہوتے ہیں, یہاں کے اسپتالوں میں پیدا ہوتے ہیں, بے شک ان کے پیرنٹس یا والدین ڈینش
0: نیشنلٹی. آپ اردو بہت اچھا بولتی ہیں, پتہ نہیں چلتا کہ آپ پنجابی ہیں, کشمیری ہیں, پشتو سپیکنگ ہیں, اسی طرح سکندر اردو بہت اچھا بولتا ہے, اور بھی لوگ اردو اچھی بولتے ہوں گے, اور اس میں کوئی دو رائے نہیں ہے, लुबरा आप जिस तरह आजादी से बोलती हैं, आप भी तो पार्टी की मेंबर हैं, आपको क्यों नहीं डर लगता? आप सब जगह अपना आवाज उठाती रहती हैं, यही जमहूरी हक है जो आप अपना हक इस्तेमाल करती हैं। तो ये कैटेगरी 5 वाला मामला है, किसी जगह पे भी गैर मुल्की जो है, आपकी याद में होगा कि कभी गैर मुल्की अपने मफाद के लिए बाहर डेमोन्स्ट्रेशन करके निकले अपना हक मांगने के लिए?
1: राय साहब ये सारे पार्टी के अंदर, क्योंकि आप बाहर निकलेंगे तो नाराजगी हो जाएगी कि जी आपने घर के कपड़े गंदे बार धोए हैं। पार्टी की कमेटियों में बैठे, पार्टी के हलके में काम करें, तजावीज हलके के जरिए भिजवाए, जाए अपने हलके की जो आपकी मीटिंग महीने दो तीन महीने बाद होती है उसमें अपना मुद्दा रखें, वहां से पास करवा के आगे लेके जाए ताकि उनको पता हो कि ये अकेली बंदा या बंदी नहीं है, ये सिर्फ पार्टी के जरिए ही हो सकता है। और जहां तक डरने की बात है, जब मुझे ऑलमोस्ट 9,000 के करीब पर्सनली वोट मिले थे और मैं बड़ी खुशी से अपनी उस मीटिंग रूम में गई थी, वहां पे पिन ड्रॉप साइलेंस था, सांस लेगी लोगों के सांस की आवाज आ रही थी, मुझे किसी ने भी नहीं उठ के कहा मुबारक हो बहुत अच्छा रिजल्ट है, मुझे वहां समझ आ गई थी कि मैंने क्या करना है, क्योंकि वो तो मेरे से कुछ नहीं छीन सके ना। मैं मतलब मेरे मैंने उनसे उस वक्त था क्या था कोपेनहेगन को उन्होंने यूरोप का सकाफती शहर मेंशन किया था, ये चुना था उसके लिए, तो मैंने ये कहा था कि मुझे ये मेरे पास इतने वोट है, आई वांट टू बी अ मेयर। उस पे जी हम इतनी कि हम जो मेयर बैठा होता है उसको नहीं उतारते, हम ये नहीं करते, तो उन्होंने 253 वाले बंदे को जो नहीं वो मेयर बना दिया था, तो आप कुछ भी नहीं कर सकते।
0: इसका मतलब तो मुझे वोटों की रिस्पेक्ट नहीं की गई?
1: नहीं, वो क्योंकि मेरे वोट से 2 लोग और बने थे तो वो उसका तो कोई जिक्र नहीं ना, लेकिन है कि उस चीज ने ना मुझे फुलाद का बना दिया जो मेरे साथ हुआ था ना उसमें। उसके बाद फिर हमारे कुछ पाकिस्तानी भी थे उस वक्त बड़े मुतरक थे, वो वहां के जाके SF से मीटिंग उन्होंने की है, माशाल्लाह अल्लाह ने उन्हें इसी मिशन के लिए भेजा था। इस दुनिया में हर इंसान का अपना मिशन होता है ना, उन्होंने जाके बताया कि जी हम पाकिस्तानी इसके इसको बिल्कुल सपोर्ट नहीं करते। फिर जो है क्योंकि ये कहना गलत है कि मुझे, मैं हर किस्म के लोगों से मिलती थी।
0: नहीं, आपको तो वोट्स मिले थे ना, चाहे पाकिस्तानी थे चाहे डेनिश थे, जिन्होंने भी दिए वोट, तो बाकी किसी को क्या हक पहुंचता? आपको तो जिन्होंने वोट दिए वो तो सपोर्ट कर रहे थे इसलिए आपको वोट दिए।
1: मुझे डेनिश, अरबी, इवन सिगोइना ने मुझे वोट दिए, मतलब ये नहीं कोई कौम कह सकती कि वो की है। मैं आज भी नैरोब्रो में जाऊं, मेरा पहला हल्का था, आज भी मैं जाती हूं, मेरा कोई इरादा नहीं इलेक्शन लड़ने का, लेकिन मैं बड़े जाती हूं उन दुकानों पे, उनसे बातचीत करती हूं, उनको कुछ छोटा मोटा काम होता है कर देती हूं। तो लेकिन वो जो जिस तरीके ने इन्होंने मुझे मेरे दिमाग को, मुझे नहीं फिजिकली, मेरे दिमाग को एक एक जिस तरह आइसोलेशन में हिफ्ज़े बिजा में नहीं रखते कि इससे बात नहीं करनी, इससे ये नहीं करना, इससे वो नहीं करना, उस चीज ने मुझे फुलाद का बना दिया। मैं सिर्फ अपने काम का सोचती हूँ, आई डोंट केयर वो क्या करते हैं, क्यों करते हैं, कब करते हैं, मुझे इसकी कोई परवाह नहीं, मैं सिर्फ अपने अमल की जिम्मेदार हूँ। और ऐसे मुसलमान हमारे मुनको नकीर बैठे हुए हैं दोनों कंधों पे, तो हमें यही करना चाहिए। तो मैं इस चीज की परवाह नहीं करती कि पार्टी से निकाल देंगे या नहीं कर देंगे। और हमेशा याद करें, याद रखें कि जिस चीज से आप डरते हैं, जिस कोई भी जिस चीज से आप डरते हैं, आपके दुश्मन को पता चल जाता है और वो उसको यूज करता है। मैं तो नहीं डरती ना, उस वक्त के बाद मैं कभी भी नहीं डरी, कभी भी नहीं। उस वक्त मे भी इलेक्शन के दिन थे, लेकिन मेरे SF से लेकर सोशल डेमोक्रेट में जब भी बयान आते थे तो मैं मतलब पूरे जिसको पंजाबी में कहते हैं तड़ले से वो बोलती थी। मुझे कुदरती तौर पे मेरे वालिद साहब ने मुझे बनाया इस किस्म का, मेरी तरबियत इस किस्म की हुई है कि आप किसी से बदतमीजी ना करें लेकिन अपने अपना मुद्दा जरूर बयान करें, क्योंकि आप अपना मुद्दा बयान करते हैं, मैं अपना करती हूँ, उससे एक तीसरी खूबसूरत चीज निकलेगी। ये कोई बात नहीं कि आप हर वक्त ये कि मैं आपको बताऊं, तो शरारतन मैं कभी कह देती हूँ किसी महफिल में ना कोई शख्स बार बार के मैं आपको बताऊं, तो बड़े शरारतन मैं कह देती हूँ भाई मैंने तो नहीं आपसे पूछा, आप क्यों बताएंगे, जब पूछूंगी तो बता देना। हम ठोसते हैं अपनी क्या उसको राय एक दूसरे पे ना, ये गलत बात है।
0: लुबना, ये कितने दिनों की हुकूमत बाकी है?
1: मुझे देखें, अब बजट होना है, अब देखें क्या होता है। पहली तो इनकी लड़ाई हो गई है ना, तो अगर इसी तरह अपनी अपनी जैसे SF के जो लोग हैं, जो इंडियन लिस्ट के लोग हैं, वो अपने अपनी पार्टियों को जरा हैंड्स अप करें ना कि ये इलेक्शन के दिनों में, सॉरी ये जो ڈین سٹیٹس وہ ڈینش نیشنلٹی کی بات ہے, تو یہ تو ان کا پہلا بجٹ ہے نا. میرا خیال ہے اگلا بجٹ تک نکال لیں تو بڑی بات ہے. میری تو امید ہے اس سے پہلے
0: کہ سوشل ڈیموکریٹ میں بھی اس طرح کی جو گروپ بندی ہوگی ہے اس پر بھی اختلافات ہیں وزیر اعظم کے ساتھ.
1: بالکل ہے, بالکل ہے. ایک پرانا گروپ ہے جو جس میں پال نیو گوپ, یوٹے ہیلڈن, مجھے تو اب یاد بھی نہیں کیا نام تھا اس کا, وہ موجود ہے, وہ موجود ہے, لیکن ان کی اقلیت ہے, اتنے زیادہ وہ لوگ نہیں ہیں, بٹ دے آر دیئر. اور وہ بالکل میٹر فرگسن کو نہیں پسند کرتے, لیکن وہ کیا کر سکتے ہیں, جو بھی نیا آتا ہے وہ اپنی کرسی کے لیے سارے بندوں کے پاس.
0: پارٹی فار مین بہت تگڑا ہوتا ہے, بہت پاور ہوتی ہے اس کے پاس,
1: لیکن یہ لوگوں کو اپنے ساتھ ملا لیتی ہے. اس کے جیسے اس کو ابھی پچھلے دنوں ایک سکینڈل تھا کہ اس نے اپنے بھائی کو کی جاب لے کے دی ہے, اس نے فلانے کو لے کے جاب دی ہے, اس کے اتنے سکینڈل ہیں آج تک. یعنی ڈینمارک میں جو اصول ہے, جو طریقہ کار ہے کہ جب کسی کا کیا کہتے ہیں, ایک وہ تھا تامل کیس تھا, کنسرویٹو کا ایک تھا, مجھے اب اس وقت اس میں نام نہیں آ رہا, اس نے کھڑے کھڑے استعفیٰ دے دیا
0: جس پر ریزائن دے کر گئے تھے.
1: یس یس, پال شلوٹا, یہ پہلا جو ہے سوشل ڈیموکریٹ کا چیئرمین ہے جس کے اسکینڈل جو بھی آتے ہیں اس کا ہاضمہ اتنا اسٹرانگ ہے, اس کو نگل جاتی ہے, کچھ کچھ بھی نہیں ہوتا. یہ جب گئی تھی کرونا کے دوران اسرائیل میں میٹنگ کرنے, کسی کو نہیں پتا تھا, پھر اس نے وہ جو منکس ہوتے ہیں اس کا فارم دلوا دیا, پھر پتا نہیں کیا کیا, یعنی بہت ساری چیزیں ہیں. تو اب یہ پاکستان
0: چلیں سیاسی طور پر دیکھا جائے تو اگر سیاسی پارٹی, آپ نے تو پارٹی کے منشور کا کہہ دیا کہ آپ کی پارٹی کے منشور میں لکھا ہوا ہے, کیا باقیوں کی پارٹی کے منشور میں بھی لکھا ہوا ہے؟ یہ اپنے منشور پر عمل نہیں کرتے یہ ساری سیاسی جماعتیں.
1: دیکھیں پارٹی کا منشور ایک آپ کی گائیڈ لائن ہوتی ہے, اصل قوت جو ہے پارٹی کے جو چھوٹے چھوٹے حلقے ہوتے ہیں وہ اپنی تجاویز جو ان کی سالانہ میٹنگ ہوتی ہے وہاں پہ پیش کرتے ہیں, اور پھر جو وہاں پہ منظور ہوتا ہے یا مینیفیسٹو سے نکالا جاتا ہے یا ڈالا جاتا ہے. تو میں اس لیے نہیں کہ میں بزی دوں کہ نہیں یہی کرو یہی کرو, یہی ایک رستہ ہے اپنی باتیں امپلیمنٹ کروانے کی, اپنی باتیں منوانے کی. آپ باہر گوز پلیس پہ کھڑے ہو جائیں کوئی فرق نہیں پڑتا, آپ اپنے جو ساتھی ہیں ان سے لڑیں, لیکن ایک جو پارٹی کے اندر جمہوری طریقہ ہے کہ پارٹی کے حلقے کے ذریعے آپ نے اپنی بات منوانی ہے. ایک وقت تھا کہ یہاں پہ خاتون تھی استبروسی کونسلر تھی ریڈیکل ویسٹا کی, تو وہ ریڈیکل ویسٹا کی انٹرنیشنل کمیٹی میں کام کرتی تھی, وہ اور کچھ دوسرے لوگ جا کے ہم نے منظور کروایا تھا جس کو ہوب اسٹور سے کہتے ہیں کہ کشمیر کے بارے میں جو ریزولیشن پیش ہوا تھا وہ اس خاتون نے کروایا تھا اپنی انٹرنیشنل اوور میں. پہلے ہم نے کام کیا, ہم 8-10 لوگ تھے, پھر اس نے فردر آگے پیش کیا کہ یہ ہونا چاہیے. اور ڈینش سیاست میں ریڈیکل ویسٹا وائٹ پارٹی ہے جس نے برابری کی سطح پہ ہوتے ہوئے کشمیر کو ایک جو ہے ایک کیا کہتے ہیں مقام دیا ہے, اور باقاعدہ اس کے بارے میں ووٹنگ ہو کے ایک ریزولیشن پاس ہوئی تھی کہ یو این او یا ان کو ان کا جو حفاظتی سلامتی کونسل ہے اس کے ایجنڈے میں اس چیز کو شامل کریں کہ لوگ اپنا ووٹنگ کے ذریعے جو کیا کہتے ہیں اس کو حق خود ارادی کریں اور ووٹ ڈالیں.
0: خود ارادیت,
1: ہاں خود ارادیت, بہت کم لفظ استعمال ہوتا ہے نا تو کبھی بھول جاتا ہے آدمی. تو لیکن ہے کہ یہ دروازے
0: یہ ساری باتیں چلتی رہیں گی. آپ نے کہیں جانا تھا تو میں نے آپ کا زیادہ ٹائم لے لیا. لبنا اینڈ گیم کیا ہوگی؟ سیاسی بات میں کر رہا ہوں کہ ساری جماعتوں میں غیر ملکی بیٹھے ہوئے موجود ہیں, جس طرح ہم کیٹیگری 5 کی بات کرتے ہیں, کیٹیگری 5 پر کوئی عمل درآمد نہیں ہوتا. ہمارے ڈنمارک کے پاکستان کے تعلقات بھی بہت اچھے ہیں اور دن بدن آپس میں جو زیادہ محبتیں قربتیں بڑھتی جا رہی ہیں, لیکن یہ معاملہ کیٹیگری 5 والا وہیں تک ہے. آپ ریڈیکیل میں موجود ہیں, دوسرے لوگ بھی موجود ہیں, سوشل ڈیموکریٹ میں بھی لوگ موجود ہیں اور انسلسٹن میں بھی لوگ موجود ہیں, اور جو بڑے بڑے دعوے کیے گئے, چونکہ آپ کا کوپن ہیگن کمون کا بھی بہت تجربہ ہے, بڑے بڑے دعوے کیے گئے, دانتوں کا علاج, آنکھوں کا علاج, اسپتالوں کا علاج. لبنا ایک سوال ہے باٹم لائن, आपकी अगर ना करे किसी की, अल्लाह करे टांग ना टूटे, उसकी टांग टूट जाए, उसको एम्बुलेंस आती है, ले जाती है, अस्पताल जाती है, 100% फ्री इलाज होता है। लेकिन अगर आपका दांत टूट जाए तो वो फ्री इलाज नहीं होता।
1: ये एक अजीब सी चीज है डेनिश सिस्टम में, लेकिन अब पता नहीं, एक तो वो सुना है कि जो एक मखसूस एज से ऊपर लोग होंगे उनके पहले इलाज होंगे, फिर पता नहीं किसका होगा। इसी तरह वो जो था बस के टिकट्स का, कि ट्रांसपोर्ट फ्री होगी, आप कहीं भी नौजवान जाए, वो भी कुछ नजर नहीं आता। तो ये बस मुझे लगता है कि पाकिस्तान की कुछ चीजें डेनमार्क में भी आ गई हैं इलेक्शन के
0: जो लोग पार्लियामेंट में या कम्यून में बोलते हैं उनके अपने ही लोग उनके खिलाफ बातें करते हैं, तो फिर इस तरह तो मसाइल कभी हल नहीं होंगे। लोग जो बोलते हैं वो नुकसान भी सियासी उठाते हैं, जो नहीं बोलते वो बंद कमरों में फायदे भी लेते हैं। बंद कमरों की पॉलिसी भी बहुत अच्छी होती है, बैकडोर डिप्लोमेसी होनी चाहिए।
1: नहीं मतलब मैंने तो जब भी अपने लोगों की बात की है मुझे नुकसान ही हुआ है, लेकिन मुझे कोई फर्क नहीं पड़ता इससे, क्योंकि जब आप ये फैसला करते हैं कि जी मैंने इंसानों के लिए कुछ करना है या अपने लोगों के लिए कुछ करना है, तो आपको गंदगी से गुजर के जाना पड़ता है। अपने जहन को ये तैयार रखना चाहिए, चाहे आपके मतलब मेरे से ज्यादा क्या नासर कादर ने भी कभी वोट नहीं लिए, लेकिन कोई बात नहीं, मुझे समझ आ गई थी कि इन्होंने मुझे यूज किया है एक मतलब काली औरत के तौर पे, मेरी वजह से इनको वोट मिले हैं, तो वो इन्होंने आगे आगे मुझे किया, मैंने बोलना शुरू कर दिया, फिर इनको पीड़ होगी कि ओ ये तो जाहिर है मैं यहाँ के स्कूल कॉलेज यूनिवर्सिटी की पढ़ी हुई हूँ, तो अंगूठा छाप तो नहीं थी ना। तो ये है कि बस अपनी पार्टियों में काम करें, मैं फिर वही कहूंगी, अपनी पार्टियों में काम करें, जो आपका मौकफ है वो पार्टी का मौकफ बनाए। आपको कोई वो जिसको डेनिश में नहीं कहते दाइंग खेम हुआ, कोई नहीं आपको तसल्ली देगा, कोई नहीं कुछ होगा, लेकिन जब एक चीज एक पार्टी के अंदर जमहूरियत के तकाजों को पूरा करते हुए कोई चीज पास होगी, उनकी कोई चावश नहीं रहती ना। लेकिन बाहर हम कितना भी करते रहे तो वो कभी कहेंगे तुम सूलो हो, तुम अकेला काम करते हो, पार्टी तुम्हारी वजह से बिखरती है, बड़े बड़े मेरे जैसे लोगों के नाम।
0: देखिए मैं आप ही की बात लेकर चलता हूँ, आपको भी वोट मिले, पावर मिली। मरियाना येलवे जो है वो एक पावर खातून जिसे कहते हैं आयरन लेडी, इसी तरह मार्गरेटे वेस्टाइन के पास पावर आई, अब रेडिकेल के जो फोरमैन हैं इनके पास पावर आई। तो जब जब पावर आई तो इन्होंने अपने बैग में वोट डाले, तसलियां दी, पपियां दी, टॉफी दी, इश्तहारात दिए, अच्छी जगहों पर बैठाया, तालियाँ भिजवाई। जब वक्त आया काम करने का तो फिर जिस तरह आपको मिलना चाहिए था, मेयरशिप की सीट मिलनी चाहिए थी आपको, आगे पीछे करके किसी और केसे में चली गई। इसी तरह ये भी हमसे वादे करते हैं, वक्त आता है तो फिर हमें भी इसी तरह जिगजैग कर जाते हैं। तो कभी हमने भी जिगजैग किया?
1: राय साहब मैं फिर वहीं से कहूंगी कि हमारे डेनिश सियासत में मुलव्वस होने का तरीका कार ही गलत है, माजरत के साथ अगर किसी को बुरा लगे, क्योंकि पाकिस्तानी कौन है, तुर्की कौन है, अरबी कौन है, हम इनकी नजर में सबसे पहले पाकी है या इनवान खान है, दे डोंट केयर कि हम किस जगह से है ना। हमारी रंगत काउंट करती है कि हमारे काले बाल हैं या ब्राउन चेहरा है। तो हम जब तक इकट्ठे नहीं होंगे क्रॉस द पार्टीज, देखिए कितने काउंसलर हैं लेकिन कोई भी नहीं, आप इकट्ठा करके बता दें तो मैं मान जाऊं। आप मैंने कई दफा तुर्कियों से वो किया, नहीं इस तरह नहीं, इस तरह नहीं, तो पहले आप ये फैसला करें आप करना क्या चाहते हैं। मेरा एक स्लोगन होता था कि मैं पहले गैर मुल्की हूं, उसके बाद मैं किसी पार्टी से की मतलब मेरी जो क्या कहते हैं उसकी मेरी वाबस्ती के अलावा भी जो क्या कहते हैं मतलब आई एम लॉयल जो नहीं है मैं वफादार कि मैं
0: पहले इनवान
1: नहीं मैं आई डोंट वॉन्ट टू बी अ पार्टी सोल्जर कि मेरी वफा सबसे पहले इनवानता से है, उसके बाद मैं सोशल डेमोक्रेट की हूँ या SFP व्हाटएवर जो भी। तो मैंने तो कभी नहीं छुपाया क्योंकि उस रात मुझे समझ आ गई थी कि मेरी औकात क्या है। उसके बाद पाकिस्तानी तंजीमों के कुछ लोग थे, उन्होंने मीटिंगें की, बताया उन्होंने कि हमने तो उसको बिल्कुल सपोर्ट नहीं की, मेरी सेहत पर तो कोई असर नहीं पड़ा, लेकिन उनको पता
0: तंजीमों के लोगों को क्या तकलीफ थी
1: पता नहीं,
0: क्या वो भी उम्मीदवार थे आपकी सीट के?
1: नहीं नहीं वो बस वैसे ही वो पंजाबी कहते ना ना खेडेंगे ना खेडन देंगे। मैंने कब कहा है कि मेरे सारे वोट पाकिस्तानियों के, अव्वल तो हो ही नहीं सकते थे, हम 40 साल पहले की बात कर रहे हैं, ठीक है। तो बस यही अफसोस है कि अभी भी हर साल जब होता है इलेक्शन कमून का होता है, मैं सबको कहती हूँ मिल के बैठो, जहां से हमने सीखा जरूरी नहीं तुम वही धक्के लो। ये जो है बजट की गेम क्या है, मेरा ख्याल है सिकंदर सदीक वाहिद होगा जिसको पता होगा, क्योंकि वो एक अपनी नौजवानी में भी काउंसलर रहा है, फिर उसने पार्लियामेंट में भी किया है, और अभी जो नहीं है स्टिल काउंसलर है। तो बाकी तो किसी को नहीं पता कि ये गेम क्या है, वो 1-2 साल बाद उनको समझ आएगी, लेकिन एक एक टर्नोल 4 साल का होता है, 2 साल तो चले गए ना। अब 4 साल के अंदर जब नवंबर में इलेक्शन होते हैं, हर साल अक्टूबर में बजट पास होता है, ठीक है, यानी जो लोग पिछले साल नवंबर में चुनाव जीते हैं उन्होंने किसी और का मंजूर शुदा बजट पे 1 साल काम किया, जिन्होंने बजट उनको दिया उनकी अपनी तरजीहात थी कि उन्होंने किस चीज को प्रायोरिटी दी है, सड़कें बनानी है, स्कूल नया बनाना है। अब कोपेनहेगन कमून में ये जो है कि एक बूढ़ा शख्स, मेरा ख्याल है 125 ग्राम गोश्त उसको हफ्ते का मिलेगा, तो मेरे दिल को तो बहुत बुरा लगा। मैंने उठा के जो है आगे पीछे खत लिखे हैं कि जी ये तो एक बूढ़े इंसान को प्रोटीन चाहिए। हाँ मैंने ये जरूर कहा कि जब ये बीमार होंगे तो काइंडली देखो कि एक अस्पताल का बेड क्या कॉस्ट करता है, तो तुम उनको ये आहिस्ता आहिस्ता क्यों मार रहे हो, क्यों इतना कम की खुराक तुम्हारा मतलब है, खुद तुम इतने इतने बड़े बीफ खाते हो। तो वो उन्होंने तो अपने हिस्से का काम किया है ना, उन्होंने वेलफेयर स्टेट बनाई है, उन्होंने अपना टैक्स दिए हैं, अपनी पेंशनें जमा की हैं। ये ATP को ले लें, ATP एक जगह टैक्स है, लोग क्यों दें ATP, लेकिन वो मुल्क के पास इतने पैसे हैं ATP के कि आपकी सोच है, वो जब जब लोग बूढ़े होते हैं तो पता नहीं मे भी किसी को 100 तो किसी को 300, लेकिन टैक्स की शरह इतनी ज्यादा है कि आपको अब क्यों ATP ले रहे हैं। तो
0: लुबना आपका बहुत शुक्रिया। लुबना आपने ये भी बड़ी ब्रेकिंग न्यूज दी कि सिकंदर स्टिल अभी तक कम्यून का मेंबर है, तो लोग तो खुशी भी से भी एक दूसरे को मुबारकें भी दे रहे हैं, लेकिन चलें आपने चूंकि आप रही हैं सिस्टम को समझती हैं कि स्टिल वो सिटी काउंसलर हैं। लुबना इंशाल्लाह आपसे रब्ता रहेगा।
1: चलिए ठीक है, ओके, थैंक यू।
0: सामाई नाजरीन, ये थी सबका सिटी काउंसिल लुबना इलाही साहबा जो कि मुतरक हैं रेडिकल वेंस्टा की, जो हैं वो मुतरक मेंबर हैं। उन्होंने बताया कि उनकी पार्टी के मंशूर में है कि बाई बर्थ जो है वो शरीयत दी जाए। अब लोगों को बोलना चाहिए, पार्टी मेंबरान को बोलना चाहिए, इस पार्टी में जो शामिल है उनको बोलना चाहिए और उन्हें बताना चाहिए कि हमारे मंशूर में ये बात शामिल है, आवाज़ उठानी चाहिए। इसी तरह कैटेगरी 5 की आवाज़ उठानी चाहिए। अक्सर हमारी बात चलती रहती है, आपकी रिकॉर्ड भी बात होती रहती है ज़ोहिर अली से, वो चूँकि अपनी कमेटी के मेम्बर भी हैं, उनकी हमारे वज़ीर ख़ारजा से अक्सर मुलाकात रहती है, पिछले दिनों भी उनकी मुलाकात हुई। बहुत जल्द जो हैं ज़ोहिर अली भी हमारे मेहमान होंगे, दूसरे लोग भी होंगे। सभी नाज़रीन थोड़ा इंतज़ार कीजिएगा, सिकंदर सदीक हमारे साथ थोड़ी देर के बाद हमारे साथ होंगे।
2: ये रेडियो आपकी आवाज़ है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज़ सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।

0: हमारे घर पे, सिर्फ मुझे नहीं मेरे घर पे सबको इतनी खुशी है, इतनी खुशी है कि अगर ये सीट, अगर मैं अब अनसीट हो रहा हूं तो फिर ये सीट जो है अशोक को जा रही है। पूछे क्यों? इसलिए कि जब मैं उनके वाले साहब को देखता हूँ तो मुझे मेरे अपने वाले साहब याद आते हैं कि कभी मेरे वाले साहब इस तरह दौड़ते थे, भागते थे कि सिकंदर जो है इलेक्शन में आए, सिकंदर की सीट निकले। तो मैं इनको देखता हूँ, मैं कहता हूँ याल्ला तेरा लाख लाख शुक्र है, अगर मेरी वजह से ये इनके वाले साहब है, ये इनकी ये खुशी होती है, अल्लाह पाक की मर्जी होती है, अगर मुझे वसीला बनाया है तो मुझे इसकी बेहद खुशी है कि आज एक बाप जो है उनके घर में कितनी रौनकें होती होंगी, कितना वो खुश होते होंगे। तो मैं सिर्फ और सिर्फ यही कहूंगा कि वी आर वेरी प्राउड ऑफ अशम, वेरी प्राउड, बहुत काबिल लड़का है, बहुत प्यारा लड़का है, बहुत अच्छा लड़का है, और इंशाल्लाह ताला वो हमारी इस सीट के जो
1: सिकंदर, ये तो आपका कहना है, पता नहीं अशम का क्या कहना है, उसकी क्या सोच है?
0: अशम की भी बिल्कुल यही सोच है, मैं मुझे बिल्कुल इस पे कोई शक नहीं है, अशम की बिल्कुल यही सोच है। अशम बहुत आजिज़ी से और हम्बल तरीके से जो है उसने इस सीट को, अब क्या कहते हैं, इस पोजीशन को जो है उसमें आ रहा है।
1: सिकंदर, एक लॉबी जो है वो बात कर रही है, हमारे कानों में भी ये बात पड़ी है और मुझे सुनने को भी मिली है कि अशम जो है कुछ टाइम के बाद जो है वो फ्री ग्रोने में मुस्तकबिल में कुछ अरसे के बाद ये किसी दूसरी पार्टी में चले जाएंगे, क्या ये पॉसिबिलिटी है या बंदा जा सकता है?
0: जा सकता है, बिल्कुल जा सकता है, लेकिन अगर वो ये इस तरह, मैं तो इस चीज को ना ही मानता हूँ, ये बिल्कुल जो है लोग कोशिश करते हैं कि दरार पैदा करने की, मैं तो इस चीज को बिल्कुल नहीं मानता। और अगर खुदा ना खास्ता ये हो गया तो फिर वो क्या उसे कहते हैं, ये तो अल्लाह ही जानता है, लेकिन मैं ना, मेरा दिल ना मेरी अकल इस बात को मानती है कि अशरम जो है जिस प्लेटफॉर्म ने, जिस लोगों ने उसको, ये जिस प्लेटफॉर्म से ये बन रहा है उसको वो क्यों छोड़ेगा। मैं नहीं समझता, आप आगा नदीम साहब जो है उनका पॉलिटिकल करियर देख लें कि क्या क्या उनके ऊपर मुश्किल नहीं आए, लेकिन वो अपने पॉलिटिकल एफिलिएशन से, अपने पॉलिटिकल स्टैंड से कभी नहीं हटे। तो मैं समझता हूँ ये अशम के खून में बात है कि अशम जो है वो इस चीज की लाज रखेगा कि उसको सीट किस पार्टी या किस प्लेटफॉर्म से मिल रही है। तो मैं, मुझे पूरा यकीन है कि वो अपने वाले साहब की तरह, उसकी भी सियासत उसूल वाली सियासत है कि वो अपनी पार्टी बिल्कुल नहीं छोड़ेगा, वो इंशाल्लाह इस सीट पे बहुत बेहतरीन और अच्छे तरीके से काम करेगा, और मैंने हमेशा अशम को ऐसे ही पाया है।
1: सिकंदर, आपने बिल्कुल खुलकर बात की है, जब सिकंदर अपना अशम से बात होगी उनसे भी जानने की कोशिश करेंगे। सिकंदर, आप एक तरफ तो कह रहे हैं कि आपके साथ ज़ैनिश लॉबी ने किया है, दूसरी तरफ आप कह रहे हैं इंगा स्टॉयबियाद और उसके बाद जो है वो वेंसरा पार्टी की आप बात कर रहे हैं, और साथ साथ और दूसरी पार्टी की भी आप जो है वेंसरा पार्टी की भी बात करते हैं। तो ये तो वैसे भी इंगा स्टॉयबियाद पिया ख्यास को, ये तो शुरू से आपसे मोहब्बत करते हैं, आपको चाहते हैं, उनका सियासी बयान तो आ सकता है, इस तरह डैनिश पीपल्स पार्टी है, तो इन्होंने आपको लिए कोशिश की है, लॉबी की है, या ज़ैनिश पार्टी ने लॉबी की है?
0: देखिए, ये तो जाहिर बात है कि हमने वो लगाए हैं, हमने जब वो लगाए हैं पोस्टर पूरे शहर में, आपको पता है आग लग गई थी, तो जाहिर बात है वो आग लगी है, प्रेशर बिल्ड, पॉलिटिकल प्रेशर बिल्ड हुआ है, तो फिर ये जो पार्टीज हैं, ये मिनिस्ट्रियों में बैठी हैं और यही जो लोग होते हैं,
1: फिर आग तो बहुत जगह लगी है।
0: हाँ, आग तो बहुत जगह लगी है, और जाहिर बात है ऐसे काम में हमेशा मीर जाफर, मीर सादक का भी किरदार कहीं ना कहीं होता है, और वो भी है और हमें पता है। लेकिन राजा साहब, बात बहुत सिंपल है, ये इतनी फजूल बात पे अनसीट कर रहे हैं, डीसीट कर रहे हैं। एक तो होता है मैंने कोई क्राइम किया होता है, एक तो होता है मैंने की जो स्टाफ लॉ है, क्रिमिनल लॉ है, उसकी मैंने खिलाफवर्जी की होती, मैं पकड़ा जाता किसी पैसे खाने में, मैं पकड़ा जाता किसी के कोई क्रिमिनल लॉ तोड़ने में, तो फिर बनता है कि भाई इसको डीसीट किया जाए। ये तो उन्होंने एक फजूल टेक्निकलिटी पकड़ ली है कि नहीं भाई आपका ये फर्स्ट होम नहीं है, ये आपका सेकंड होम नहीं। अच्छा, कानून इस चीज की भी इजाजत देता है कि अगर आपके दो तीन होम है तो फिर आपको अपनी मर्जी आप कहाँ पे रजिस्टर होना चाहते हैं, ये शिक भी उन्होंने हमें इस्तेमाल नहीं करने दी। कहते हैं नहीं, आपका फर्स्ट होम हयालियों में है, इसलिए जो है आपका फर्स्ट होम यहाँ पे नहीं है, तो आप जो टेक्निकली जो है फिर आप यहाँ के मेंबर नहीं रह सकते। यानी कि इतनी फजूल बात है करने वाली, और हमने अपनी सीट निकाली है, मैंने इतना सारा वोट लिया है, लेकिन मैं अपने वोटर से, अपने सपोर्टर से यही कहूंगा कि बिल्कुल घबराने की जरूरत नहीं है। इलामा इकबाल का शेर है ना कि वो तो चलती है तुझे ऊंचा उड़ाने के लिए, ये हो रहा ही हमारे साथ, इसलिए हम हक बोलते हैं। आप हक नहीं बोलेंगे तो फिर आपके साथ ये चीजें नहीं होंगी, इसलिए मैं समझता हूँ ये भी हमारे लिए, हमारा लिए एजाज है, और हम इंशाल्लाह ताला दोबारा इससे ज्यादा स्ट्रांग आएंगे, वही बात होगी।
1: सिकंदर मैं आपकी तरफ बढ़ता हूँ, मुझे बहुत ज्यादा फोन आ रहे हैं, चूंकि हमने ऐलान नहीं किया था कि अब लोगों को पहले कहा था कि जिसने प्रोग्राम में शामिल होना है हमें अपना नाम लिखा दें। अब मुझे बताएं कि आप दोबारा सिटी काउंसिल में आने के लिए कानूनी रास्ता इख्तियार करेंगे?
0: आपका मतलब अपील, अपील के हवाले से?
1: नहीं अपील नहीं, वैसे आपका दोबारा आने की कोशिश करेंगे?
0: नहीं मैं क्या कहते हैं, तो इस वक्त मेरा प्लान है वो ये है कि हम कोपेनहेगन में, मैं अब दोबारा जो सिटी काउंसिल है उसका इलेक्शन नहीं लड़ूंगा, और मैं पार्टी को फिलहाल मेरे यही सोचा है कि मैं पार्टी को ये कहूंगा कि कोपेनहेगन की असेंबली के लिए जो काउंसिल के लिए जो इलेक्शन है उसको अगली बार जो है उसमें जो लिस्ट बनेगी उसमें असम जो है वो इसमें स्पेस कैंडिडेट हो, और मैं कोपेनहेगन से जो है जो कौमी असेंबली का इलेक्शन है वो लड़ूंगा। और मैं इस वक्त जो है ये बिल्कुल वाज़ेह अल्फाज़ों में कह रहा हूँ कि ये इलेक्शन जो था ये हमारे लिए जरूरी था, क्योंकि हम पार्लियामेंट में नहीं थे और मेरे लिए लड़ना जरूरी था ताकि हम सीट निकालते। ये सच्ची बात है, अगर मैं ये इलेक्शन ना लड़ता तो हमारी पार्टी की सीट नहीं निकलनी थी, तो ये निकली है सीट, तो हमारे पास सीट आई है।
1: सिकंदर पार्लियामेंट का इलेक्शन लड़ने के लिए आपको पार्टी के लिए साइन इकट्ठे नहीं कर रहे?
0: करने हैं जी, बिल्कुल करने हैं। और अब तो देखें ना टाइम ही टाइम है, अब मैं फ्री हो गया हूँ। अब ऐसे ही होता है ना, जो पार्टी लीडर है, देखें जितनी भी और पार्टीज हैं उसमें भी होते हैं,
1: लीडरशिप आपके पास ही रहेगी फॉर बेनी।
0: जी जी जी जी, फ्री कौन है? इंडिपेंडेंट ग्रीन्स पार्टी का लीडर जो है, चेयरपर्सन जो है वो मैं ही रहूंगा, और इंशाल्लाह ताला मैं अपनी बकाया सीसी के साथ, अपने होप स्टूडेंट्स के साथ, अशम के साथ, जितने भी हमारे बकाया मेंबर हैं उनके साथ हम अब अगले इलेक्शन की तैयारी शुरू कर देंगे। बहरहाल मैं आपके सवाल के हवाले से ये कहूंगा कि मैं अब अगली बार कोपेनहेगन में इलेक्शन सिटी काउंसलर का नहीं लड़ूंगा। उसमें मेरा दिल ये है कि ये जो है ये अशम जो है अगली बार यहाँ पे लड़े, और हम इंशाल्लाह जो असेंबली का इलेक्शन है कौमी असेंबली का उसके लिए हम अब तैयारी करेंगे इंशाल्लाह।
1: चलें, ये तो आपकी पार्टी ने फैसला करना है, आपने राय दी, आपकी राय का डेफिनेट पार्टी एहतराम करती है। सिकंदर छोटे छोटे सवाल हैं, अवाम के लिए आपका इस वक्त क्या पैगाम है?
0: मेरा पैगाम यही है कि बिल्कुल घबराने की जरूरत नहीं है, और हमने कोई क्राइम नहीं किया, हमने कोई गैंग रिलेटेड क्राइम नहीं किए, हमने कोई क्रिमिनल लॉ नहीं तोड़ा, हमने कोई क्रिमिनल लॉ की कोई शिक जो है उसको हमने पामाल नहीं किया। ये टोटली एक सीपीआर जो लॉ होती है, सीपीआर लॉ होती है, ये उसकी शिक है, इसमें कोई क्राइम नहीं है, कोई ऐसी चीज नहीं है। इसलिए बहुत सारे लोग ये डर रहे हैं कि पता नहीं अब सिकंदर दोबारा सियासत में आ सकता है, ऐसी बिल्कुल कोई बात नहीं है। मैंने ये सीट छोड़ी है, मैंने सियासत नहीं छोड़ी, हम इंशाल्लाह ताला इससे भी स्ट्रांग दोबारा आएंगे, और आप देख रहे हैं कि हमारी जो वेल्फ ओपन है वो भी सारे यही कह रहे हैं कि हम साथ हैं इनके, पहले भी साथ थे, आज भी सिकंदर के साथ हैं, और बहुत बेहतरीन तरीके से, अच्छे तरीके से जो है हम ये क्या इसे कहते हैं, इसको सिलसिले को आगे चलाएंगे। मुझे बहुत खुशी है इस बात की कि हमारी सीट बरकरार रहेगी।
1: चलें अपना सिकंदर, आपने बड़ी अच्छी बात की, आपने बार बार अशम का जिक्र किया, तो अशम से हमने रابطہ कायम किया, तो अशम इस वक्त हमारे साथ हैं। अशम आपको अदर आपकी आवाज पर खुश आमदीद कहते हैं, आपके फोरमैन सिकंदर सिद्दीक भी हमारे साथ हैं।
2: जी अंकल बहुत शुक्रिया, सिकंदर भाई आपको सलाम, जितने भी सुन रहे हैं इन सबको मेरी तरफ से एक बहुत बहुत अस्सलाम वालेकुम।
1: अशम, सिकंदर ने बड़ी दफ़ा आपका जिक्र किया, बड़ी तारीफ की आपकी, बड़े मतलब काबिलियत पर बड़ा उन्होंने खुलकर बोले। अगली दफ़ा के लिए उन्होंने कहा कि कोपेनहेगन से ये हमारे उम्मीदवार होंगे अपना पार्टी की तरफ से, और ख़ुद वो पार्लियामेंट का इलेक्शन लड़ेंगे। अशम आप क्या कहते हैं खुद?
2: जी अंकल, आपके सामने है कि जो रिसेंट मंथ्स में जो हमारे खिलाफ क्या मैं प्रोपेगेंडा चला है कई मीडिया के तरफ से, पॉलिटिशियन की तरफ से, ये आपको अंकल ये सबके सामने, जब आप एक कॉस्ट फाइट करते तो आपको फिर मुखालफ लोग भी होंगे जो कि हम आपको रिस्ट्रिक्ट करने की कोशिश करेंगे, लेकिन ऐसे कोई मसला नहीं है। मैं सिकंदर भाई के साथ लगा हूँ शुरू दिन से, 6 साल हो गए हमारे, इंशाल्लाह और भी इस साल होंगे जहाँ हम काफी मजबूती से हम साथ में काम करेंगे। इन्होंने हमेशा मुझे ایسا اپنا چھوٹا بھائی رکھا ہے, اور میں ان کی بہت رسپیکٹ کرتا ہوں. ان شاء اللہ کیا میں جو آنے والا ٹائم ہے وہ پھر آپ کو سامنے ہوگا کہ کس طریقے سے ہمیں جو ہمارا مین ایجنڈا ہے, آپ یہ چھوڑیں کہ میں ہوں اندر, وہاں سکندر ہو, چاہے کوئی تیسرا چوتھا بندہ ہو, یہ ہمارے لیے کوئی ایسے کوئی فرق نہیں پڑنا چاہیے. بیسک چیز کیا ہے کہ ہمارا جو کوس ہے اس پہ کوئی نہ کوئی بندہ کھڑے ہو کہ ہم کام کریں. اور الحمدللہ ہماری ٹیم کافی اسٹرانگ ہے. آپ نے دیکھا ہے کہ پارلیمنٹ الیکشن میں کتنے کہ ہم نے مضبوطی طریقے سے کہ ہم نے الیکشن لڑا ہے. ایون کمنیل ویل میں لاسٹ ٹائم بھی لوگ یہ بھول جاتے ہیں کہ ہم دوسرے منڈیٹ سے صرف چند ووٹ سے کہ ہم ہار گئے تھے. تو یہ ایک ایسی کوئی چھوٹی بات نہیں ہے. آپ سگن بھائی نے بھی کئی دفعہ کہا ہے, ہم نے مرغار نے کس کو ہرایا, ہم نے تینمکس مکھان کو ہرایا, اسٹیبلش پولیٹیکل پارٹیز سے زیادہ ووٹ ہم نے لیا. اینڈ آپ یہ کنسیڈر کریں کہ ہمارے ریسورسز کیا تھے. ہمارے انہوں نے 25 سٹوری ہٹا لیا تھا, ہمارا کیا وہ فائنینشیل کیپیسٹی نہیں تھا جیسے آپ مرغان کو دیکھ لو, ابھی فارم منسٹر کے ہم ڈنمارک ان کا ہے پارٹی لیڈر. تو میں صرف آپ کو یہ بتا رہا ہوں کہ یہ ایک دن کا جنگ نہیں ہے, یہ کافی سال لگیں گے, لیکن انشاءاللہ فیقن آیا میدان میں ہم ساتھ دیں گے, اس میں کوئی شک نہیں ہے.
1: اشم دیکھیں یہ تھوڑا سا سخت سوال ہے. ہمارا گزٹ سینا گزٹ اخبار رات 12 بجے ہر روز تازہ پیپر نکلتا ہے, تو اس میں جو خبریں آ رہی ہیں جو ہمیں فیڈ بیک مل رہا ہے دے رہے ہیں کہ اشم جو ہے وہ راجہ صاحب 2 سال بعد پارٹی چھوڑ جائے گا, کسی اور پارٹی میں چلا جائے گا.
2: انکل لوگ تو بولتے رہیں گے, اب آپ بس ایکشن کو دیکھ لیں بس, اور میں کیا کہہ سکتا ہوں.
1: آپ نے اسی پارٹی میں رہنا ہے
2: انکل. میں نے یہ سب کو کہا ہے, ہر بندہ جو مجھے پوچھتا ہے, میں فریق خان میں ہوں جب تک فریق خان رہے گا. اگر فریق خان نہیں ہوگا تو آبویسلی آپ کو چینج کرنا پڑے گا, لیکن مجھے پتا ہے کہ یہ جو ہمارا فائٹ ہے, جو کیا میں سکندر بھائی کا جذبہ ہے کہ فی الحال ایسے کوئی سچویشن نہیں لگ رہا, تو آبویسلی آئی ایم ٹل دی اینڈ.
1: سکندر آپ نے سنی اشم کی بات, آپ ایز اے پارٹی فور مین کیا کہیں گے؟
0: میں صرف یہ کہوں گا کہ میں جو کہ پہلے بھی اشم نے پروگرام سنا نہیں ہے تو میں دوبارہ دہرا دیتا ہوں, آئی ایم ویری پراؤڈ آف مائی لٹل بردر اشم. اشم ندیم جو ہے مجھے آج بھی یاد ہے کہ یہ ینگ سا تھا جب یہ آیا ہے, اس کے بعد اس نے دل لگا کے کام کیا ہے, اس نے ہمیشہ ساتھ دیا ہے, ہمیشہ بڑے بھائی والی عزت دی ہے, ہمیشہ اس کی جو ڈیوٹی لگائی گئی ہے بورڈ نے پارٹی کی اس پہ یہ ہمیشہ اترا ہے. اور اس لیے میں پہلے یہ کہہ رہا تھا کہ یہ باتیں فضول ہیں جو لوگ جو یہ افواہیں پھیلا رہے ہیں اس کے بارے میں, کہ یہ اس کے خون میں یہ چیز نہیں ہے, اس کے خون میں یہ چیز نہیں ہے کہ یہ چھوڑ رہے. آپ کے والد صاحب کی کریئر دیکھ لیں, ساری زندگی دیکھ لیں, جہاں پہ وہ کھڑے رہے ہیں ساری زندگی تا حیات کھڑے رہے ہیں, ہمارے والد صاحب کی طرح وہ بھی ایسے تھے. تو یہ انشاءاللہ تعالی جوڑی جو ہے یہ چلے گی, انشاءاللہ پورا چلے گی. اور میں توقع ہی نہیں کر سکتا کہ اشم سے کہ وہ کبھی اس پارٹی کو جو ہے چھوڑے. ہم انشاءاللہ تعالی یہ ابھی صرف شروعات ہے, ابھی یہ پہلی منزل ہے, ہم نے ابھی بہت آگے جانا ہے. اور اشم نے بڑی خوبصورت بات کی ہے, اشم نے کہا ہے کہ دیکھیں آج اشم بیٹھا نا, کل ہمارے 6 اور ممبر ہوں گے, تو اس کا مطلب یہ نہیں ہے کہ میں اگر نہیں ہوں اور اشم کسی سیٹ پہ بیٹھے, میں کسی اور پہ, یا ہم نہیں بیٹھے ہوئے تو بھائی جو پارٹی جو ہے وہ ختم ہو جائے گی. پارٹی جو ہے اس کی ایک پھچی لینی ہے, پارٹی پروگرام ہے, اور سارے ممبر چاہے وہ میں ہوں, اشم ہوں, رجیش ہو, ڈینیل ہو, یسمین ہو, وہ اس پارٹی کی لائن کے, اس پارٹی پروگرام کے تحت چلتے ہیں. تو میں تو
1: سکندر ایک بات اشم نے بڑی زومینی بات کی ہے, اس میں بڑا وزن ہے, بڑی گہری بات انہوں نے کی ہے, اگر فری گرون نے پارٹی نہ رہی تو میں کیا کروں گا.
0: بالکل جی, یہ بات بالکل صحیح ہے, اس کا یہ مطلب میں لیتا ہوں نا کہ اگر پارٹی نہیں رہے گی تو پھر بندہ کیا کرے گا. لیکن میں جو اصل بات ہے وہ جو نوٹ کرنے لی وہ یہ ہے کہ اشم نے کہا کہ فری کوانے ہمیشہ رہے گی اور میں آخری دم تک فری کوانے کے ساتھ رہوں گا.
1: جی اشم آپ کیا اضافہ کریں گے؟
2: انکل میں بالکل اگری کرتا ہوں جتنی بھی باتیں ہیں. میں نے انفارچونیٹلی میں تھوڑا سا باہر نکلا ہوا تھا تو اس لیے میں نے سکندر بھائی کی باتیں نہیں سنی, لیکن آئی ایم شور کہ جو بھی انہوں نے بات کیا آئی ول اگری آن اٹ. لیکن انکل میں بس ایک میری ریکویسٹ ہے, اور یہ جتنے بھی لسنر ہیں کہ دیکھیں ہم تو اپنی ذمہ داری میں باہر ہی ہیں, اب آپ لوگوں کی ذمہ داری ہے کہ آپ ہمیں سپورٹ کریں. ہم آپ کو کہہ چکا ہم سپورٹ کریں, آپ نے ووٹ دیے ہیں اس لیے ہمیں ڈیٹ ملا ہے. یہ کوئی چھوٹی بات نہیں ہے کہ ہم نے ایک
1: اشم چونکہ ہمارے ساتھی ہیں اپنا جی اسلم مہر صاحب، انہوں نے کافی دفعہ فون کیا، تو یہ ایک ڈیموکریسی طریقے سے اچھا نہیں ہے کہ ان کو موقع نہ دیا جائے۔ اجی صاحب آپ کو خوش آمدید کہتے ہیں، ہمارے ساتھ سکندر اور اشم موجود ہیں۔
3: شکریہ جناب راجہ غفور افضل صاحب،
0: غیر معمولی شخصیت جناب اسلم مہر صاحب،
3: پارٹی کے فورمین، چیئرمین، ہیڈ آف دی ڈپارٹمنٹ پارٹی کے جو ہیں، سکندر صدیق ملک کا ووٹر اور سپورٹر ہوں، تو میں نے اس لیے فون کیا ہے۔ ایک ہی دفعہ کیا تھا، مجھے بار نہیں فون کیا، لیکن آپ نے مجھے اب فون کر کے لائن پہ لے لیا ہے۔ میں اشم کی بات پھر دوبارہ دہراؤں گا کہ اشم صاحب فرما رہے ہیں جی کہ میں سکندر صدیق کی آواز بن کر گرین پارٹی میں وہی کام کروں گا جو سکندر صدیق کے خیالات ہیں، جو ان کی سوچ ہے، ویژن ہے، اور جو وہ آواز جیسی بھی اپنی اٹھاتے رہے ہیں، میں اسی آواز کو اپنا سہارا بن کر اس آواز پر پورا پورا اتروں گا۔ لیکن آپ نے بھی یہ سوال کیا، اس سوال کو میں نے یہاں کاغذ پہ نوٹ کیا ہوا ہے، ٹیبل کے اوپر نوٹ کیا ہوا ہے۔ میں دونوں کی باتیں سن رہا ہوں اور راجہ غفور افضل کی باتیں سن رہا ہوں۔ انہوں نے ایک بات یہ کی ہے کہ اگر گرین پارٹی نہ رہی، گرین پارٹی، یہ ریڈ، یہ لائن ہے، یہ باٹم لائن ہے، کہ اگر گرین پارٹی نہ رہی کیا ایسا ہو سکتا ہے کہ گرین پارٹی نہ رہے اور پھر آپ کسی اور ڈینش سیاسی پارٹی کا ٹکٹ لے کر آپ دوبارہ کونسلر بن جائیں؟ مجھے اشم سے یہ اس کی وضاحت چاہیے کہ ہاؤ ڈو یو نو، آپ کو کیسے معلوم ہے کہ گرین پارٹی نہ رہے، جبکہ آپ کا ہیڈ کہہ رہا ہے کہ گرین پارٹی میری زندگی ہے،
2: میں
3: نے اس کے اوپر ہارڈ ورک کیا ہے، اور جب تک سکندر کہہ رہا ہے کہ میں زندہ ہوں، گرین پارٹی موجود ہے۔ آپ نے یہ لفظ جو کہا ہے، آپ کس بنیاد پر کہا ہے، اس کی وضاحت سننا چاہتا ہوں۔
2: جی انکل بہت شکریہ، میں آپ کو جواب دیتا ہوں اس چیز کا۔ اب آپ دیکھیں، اس دنیا میں کسی کو ہر چیز کا نہیں پتا، صرف خدا جانتا ہے جو بھی ہوگا۔ اب آج ہے، فریکن ہے، کل ہو نہیں ہو، میری تو ایمبیشن ہے کہ میں یہاں اینڈ تک رہوں گا۔ آپ نے یہ بات آپ نے مس کر لیا ہے کہ میں نے کہا کہ میں یہاں شروع دن سے، جب فریکن شروع بھی نہیں ہوا تھا، سکندر بھائی نے مجھے ایک میٹنگ پہ بلایا تھا، شروع ہونے سے پہلے میں سکندر بھائی کے ساتھ لگا ہوا تھا، ہم ایکچولی ایک کشمیر پروجیکٹ پہ کام کر رہے تھے۔ تو میں یہی کہہ رہا ہوں کہ جب تک سکندر بھائی ہیں میں ہوں، اس میں کوئی ڈاؤٹ والی بات نہیں ہے۔ اور ایکچولی یہ میرا سیکنڈ پوائنٹ یہی تھا کہ دیکھیں، ہم اپنا ذمہ داری نبھا رہے ہیں، اب آپ لوگوں کی ذمہ داری ہے کہ آپ ہمیں کیا موٹیویٹ کریں، اور یہ جتنے مس انڈرسٹینڈنگز ہیں، جو یہ تھیریز بنایا جا رہا ہے، کہ اس کو آپ لاک ڈاؤن کر لیں۔ جیسے کہ ابھی بات ہو رہی
1: ہے، چونکہ حاجی صاحب کی بات میں وزن ہے، چونکہ بڑے بڑے نام لینے والے جب چھوڑ کر چلے گئے، تو اب وہی لوگ کہہ رہے ہیں کہ دو سال بعد آپ بھی چھوڑ جائیں گے۔
2: ان کی اوپینین ہے انکل۔ اب میں خود کہہ رہا ہوں کہ میں نہیں جا رہا، تو پھر آپ
0: اشم آپ نے بہت اچھی بات کی ہے، میں اب اس کا جواب دیتا ہوں۔ سب سے پہلے تو جناب، ہمارے بہت ہی غیر معمولی، ہمارے انکل، ہمارے اس کمیونٹی کا ہیرا اسلم مہر صاحب، آپ کو دل کی عطا کرائی ہوں، السلام علیکم۔
3: وعلیکم السلام سکندر۔
0: اور انکل جی، میں کہوں گا کہ میں داد دیتا ہوں آپ کی کہ آپ واقعی انالسٹ ہیں، آپ واقعی کمنٹیٹر ہیں، آپ کی سیاسی نظر اتنی تیز ہے کہ اشم نے یہ بات کی ہے تو آپ نے فوراً دیکھا ہے کہ اس میں کوئی ایسی چیز تو نہیں ہے۔ میں اشم نے بہت پیاری باتیں کی ہیں، اور میں اس کو بڑھاتے ہوئے اس بات کو میں یہ کہوں گا کہ ہماری اردو جو ہے وہ کیونکہ ایسی ہے کہ اس میں 19-20 کا فرق پڑ جاتا ہے، لیکن اشم کا میسج بالکل کلیئر ہے جو وہ کہہ رہا ہے، اور اس کا مطلب یہ ہے کہنے کا کہ پارٹی تا حیات رہے گی اور ہم لوگ اس پارٹی میں تا حیات رہیں گے۔ یہ اصل میسج اشم کا یہ ہے، جو میں سن رہا ہوں، جو پارٹی سن رہی ہے، جو پسٹول سے سن رہی ہے، اور یہ بات جو لوگ کر رہے ہیں، یہ وہی میر جعفر میر صادق ہیں جنہوں نے کوشش کی ہمیشہ کہ پارٹی کو ڈیوائڈ کیا جائے، پارٹی میں کوئی ایشو لایا جائے۔ اشم میرا چھوٹا بھائی ہے، اور اشم جو ہے، مجھے اب یقین کریں،
1: دیکھیں سکندر، اس وقت چونکہ آپ نے تین چار بار نام لیا آغا صاحب کا، تو پھر جو ہے آغا صاحب کو سے ہم نے رابطہ کیا, تو آغا صاحب اس وقت ہمارے ساتھ موجود ہیں. آغا صاحب آپ کو خوش آمدید بھی کہتے ہیں اور مبارکباد بھی دیتے ہیں.
4: تھینک یو, شکریہ, بہت مہربانی. مبارکباد کی کوئی ایسی بات نہیں راجہ صاحب, کیونکہ میں بھی تھرو آؤٹ آپ کا سارا پروگرام سن رہا ہوں. لامحالہ یہ آپ کا عمل ہے, آپ کی یعنی کہ سوچ ہے جس طریقے سے آپ سوال کر رہے ہیں. اچھم کی تھوڑی اردو زبان کمزور ہے,
1: یہ کہہ کر آپ جو دیکھیں نا, یہ اشم کی اردو بالکل ٹھیک ٹھاک ہے, بالکل سمجھتا ہے, بالکل ٹھیک بولتا ہے.
4: جی دیکھیں میں آپ سے ایک بات عرض کروں, سکندر میرا بیٹا ہے, جس طرح اشم ہے اسی طرح سکندر ہے, اور میں روز اول سے یہی بات کر رہا ہوں, راج بھی کہہ رہا ہوں, جو آپ کی جو لوگوں سے جو بھی سینہ گزر یا جو بھی چیز چل رہی ہے,
1: یہ رات کو 12 بجے اخبار نکلتا ہے.
4: جی بالکل نکلتا ہے, میں اس سے واقف ہوں سر, میرا بھی کچھ سیاسی ایکسپیرینس ہے, میں بھی یعنی کہ پوری میں نے زندگی اپنی اسی لائن میں گزاری ہے. دیکھیں ہم بندے ہیں کمٹمنٹ کے, اور جو ہماری جو کمٹمنٹ ہے نا, جہاں ایک دفعہ ہو جائے نا, تو وہ بڑی سوچ سمجھ کے ہم اس بات پہ قدم اٹھاتے ہیں. تو اشم لامحالہ جیسا سکندر نے بھی کہا ہے, میری اولاد ہے, میں نے اس کو بہت سی چیزوں سے باخبر رکھا ہے, اور یہ کہا ہے, اور یہ ہمارے بزرگوں کا ہے کہ بیٹا جس کے ساتھ ایک دفعہ قدم اٹھاؤ تو اس کی برائیوں کو ایک طرف رکھو, اس کی اچھائیوں کو لے کے آگے چلو. تو بات یہ ہے, اس دنیا میں کوئی بھی شخص ایسا نہیں ہے جس میں اچھائی کے ساتھ ساتھ کچھ برائی بھی ہو, لیکن برائی کا مقصد یہ نہیں کہ وہ بہت نیگیٹو ہے, مقصد یہ ہے کہ بندے کو اس کی دوستی کے سائے میں ہی چلنا چاہیے اگر اسے اپنے فیوچر کو زیادہ شیور اور بہتر کرنا ہے. اور چونکہ اشم اس وقت پولیٹکس میں ہے, اور اس کا جو ساتھ ہے وہ سکندر کے سائے میں ہے, اس نے جتنی بھی ٹریننگ لی ہے, اس نے جتنا بھی جو کچھ بھی سیکھا ہے, وہ سکندر کے ہی سلسلے میں آگے بڑھتا جا رہا ہے. لیکن لامحالہ میں گھر پہ ہوں, میں بھی اسے گائیڈ کرتا ہوں. لیکن راجہ صاحب بات یہ ہے کہ اشم جو ہے نا, ہی از مین آف پرنسپل. یہ نہیں کہ میرا بیٹا ہے, جو وہ بات کرے گا اس پہ قائم و دائم رہے گا. اور جو کہتے ہیں 2 سال بعد 3 سال بعد, اگر اس نے یہ کہہ دیا خدا نہ خاصا کہ یہ فری گونا ہوئی, تو پھر میں کیا کروں گا. بات یہ ہے, ٹھیک ہے اس نے ایک لفظ بات یہ کہی ہے جو کہ مناسب نہیں ہے. فری گونے ہم لوگوں نے مل جل کے بنائی ہے, ہم بھی اس کے فاؤنڈر ممبروں میں ہیں, ہم بھی اسی کو لے کے چلیں گے, اور انشاءاللہ العزیز اپنی آخری سانس تک اس کے ساتھ لے کے چلیں گے. ہمارا لیڈر اس پہلو میں سکندر صدیق ہے, ہم اس کو آن کرتے ہیں, اور یہ اشم جو ہے نا اس کے زیر سایہ ہی آگے بڑھے گا. جی
1: جی آجی اسلم عمر صاحب, آپ اس میں کیا اضافہ کریں گے؟
3: جی راجہ صاحب, اب دیکھیں کہ آپ کے پاس سینکڑوں نہیں ہزاروں لوگوں کی گفتگو ریکارڈ پر گزشتہ 40 برس سے آپ کی لائبریری میں موجود ہے. اور بڑی اچھی بات کی ہے ان آغا ندیم صاحب نے کہ ہم جس کے ساتھ چلتے ہیں, کیونکہ انہوں نے مار بڑی کھائی ہے پاکستان میں, سیاست میں حصہ لے کر یہ در بدر رہے, دوسرے ملکوں میں رہے, تو اسی طرح میں سمجھتا ہوں کہ ان کا بیٹا بھی جو ہے وہ سٹینڈ لے گا. اور اب یہ بات ریکارڈ پر آ گئی ہے آغا ندیم صاحب کی اور اشم صاحب کی, کہ میں وہی ووکل, وہی سپیکر, وہی بیان جو سکندر ملک کھل کر اپنے ضمیر کی آواز کے لیے, انسانوں کے لیے, ظلم کے خلاف اور امن کے لیے, اس ملک کا ایک شریف شہری ہونے کے ناطے میں اس کو فالو کروں گا. یا تو یہ پریشر برداشت کریں گے, اشم صاحب میرا لفظ نوٹ کریں, یا تو یہی پریشر جو سکندر صدیق ملک پر ڈالا گیا ہے, میں نے ایک ایک لفظ ان کا سنا ہے, الحمدللہ میری میموری میں یہ محفوظ ہو گیا, آپ کی لائبریری میں محفوظ ہو گیا. اشم یا تو پریشر برداشت کرے گا یا پھر سیاست سے آؤٹ ہو جائے گا. دو چیزیں
5: ہیں, میں بھی کچھ کہنا چاہ رہا ہوں. مجھے لگتا ہے کہ آپ لوگوں نے مس انڈرسٹینڈ کیا میری بات. میں دیکھیں ایک کمیونیکیشن بیریئر ہے آبویسلی, لیکن بات جو ہے وہ بہت سمپل سی ہے, جو میں شروع دن سے کہہ رہا ہوں. اور میری جو لمبی سی جو بات تھی وہ یہ تھا کہ میں یہی ہوں, ٹھیک ہے, اس کو اور کمپلیکیٹ کرنے کی کوئی ضرورت نہیں ہے. میں یہ کہہ رہا ہوں کہ آپ, میری ایک ریکویسٹ ہے کہ آپ لوگ بھی ایز اے سوسائٹی کوشش کریں کہ ایسے سچویشن نہ بنے جہاں کوئی ایسی مس انڈرسٹینڈنگ ہو.
6: نہیں, ہم تو مقابلہ کر رہے ہیں, ہم تو ووٹ دے رہے ہیں, ہم تو آپ کے سپورٹر ہیں.
5: میں مضبوط ہوں اس لیے تو کیا میں, ہم نے اتنا زیادہ فائٹ کر کے ہم یہاں تک پہنچے ہیں, اس لیے انشاءاللہ کیا میں, ہم آپ لوگوں کو سرو کریں گے شو میں, اس میں کوئی ڈاؤٹ نہیں ہے.
1: لیکن ہشم, جو ہشم دیکھے نا, حاجی صاحب کے پاس انفارمیشن ہوتی ہے,
5: ہاں آپ مضبوط ہیں, ہم آپ کے ساتھ ہیں, ہم آپ کے ساتھ ہوں گے. بالکل جیسے آپ نے سکندر بھائی کو سپورٹ کیا, آپ مجھے بھی سپورٹ کریں, کیونکہ ہم ایک ہی بندے ہیں. ٹھیک ہے,
0: بس میں ابھی اس کے ساتھ ایڈ یہی کرنا چاہوں گا کہ اشرف نے بالکل, میں اس لیے بار بار بات کر رہا تھا, میں یہ کہنا چاہ رہا تھا, دیکھیں ہمیشہ آپ لوگوں نے میرا ساتھ دیا ہے, ہمیشہ آپ لوگوں کا مجھے پیار ملا ہے, سپورٹ ملی ہے, یہ میری آپ سب سے گزارش ہے. اب اگر آپ مجھ سے محبت کرتے ہیں تو وہی محبت آپ اشرف سے کریں گے. اب جس طرح آپ نے میری سپورٹ کیا, اسی طرح آپ اشرف کی سپورٹ کریں گے, کیونکہ میں اشرف کی سپورٹ کروں گا, میں اشرف کے ساتھ کھڑا ہوں. میں اشرف کو, اگر یہ خدا نہ خواستہ کبھی زندگی میں کوئی ایسا سیاست میں اونچ نیچ آتی ہے, جہاں اس کی ضرورت ہوگی میں اس کا ہاتھ تھاموں, میں اس کا ہاتھ تھاموں گا, اور میں پھر سکوں گا اٹھو اور بڑھو آگے. اور میں یہ ضرور کہوں گا کہ جو میرے بہت ہی محترم پیارے انکل ندیم صاحب, اگر ندیم صاحب نے بات کی, میں کہتا ہوں کہ انہوں نے کتنی خوبصورت طریقے سے ساری بات کو سمیٹا ہے اور لپیٹ کے انہوں نے بات کی ہے. اور میں پہلے ہی کہتا تھا, میں جب اشرف کو جانتا نہیں تھا تب بھی مجھے پتا تھا کہ ان کے جو باپ ہیں آغا اشرف ندیم صاحب, ان کا سارا سیاسی کریئر بتاتا ہے, اگر وہ نہیں ہٹے, اور ان, ہم لوگ تو کس کھیت کی مولی ہیں, انکل آغا ندیم صاحب جب اپنے موقف سے نہیں ہٹے, کیا کیا ان کے اوپر مصیبتیں نہیں آئے, جب وہ نہیں ہٹے تو یہ میرے لیے اس سے بڑی گارنٹی ہے ہی نہیں کہ اشرف کی بھی رگوں میں ان کا خون دوڑ رہا ہے. تو میں بھی آپ سب سے یہی کہوں گا کہ آپ یہ دیکھیں کہ اشرف نے پوزیٹو بات کی ہے, اور اگر اس سے کوئی 19-20 کا کوئی فرق پڑ گیا اس بات کو چھوڑیں. میں اشرف کے ساتھ ہوں, میں آپ سب سے کہتا ہوں کہ اب آپ اشرف کی سپورٹ کریں, آپ اشرف کے لیے بہتری کریں, آپ اشرف کے اس کا بازو بنیں, تاکہ وہ بہترین طریقے سے کوپنہاگن کی اسمبلی, کوپن ہیگن اسمبلی کا جو اب یہ ممبر بنے گا, اس میں یہ بہترین طریقے سے کام کرے. میں اشرف کے ساتھ.
1: حاجی صاحب کو اضافہ کریں گے آپ؟ ہاشم آپ کا بہت شکریہ, آغا صاحب آپ کا بہت شکریہ.
5: کہنا چاہ رہا ہوں اینڈ کرنے سے پہلے, اور وہ یہ ہے کہ دیکھیں انکل, فری گن میں بنانے کا میں میرا بھی بہت زیادہ ٹائم, انرجی اینڈ بہت زیادہ محنت لگی ہے. سکندر بھائی سے آپ یقین, آپ خود ہی پوچھ لیں, ہم دن رات پورا ہم ڈنمارک پھر رہے ہیں. ٹھیک ہے, جو تو جتنا سکندر بھائی کا پروجیکٹ اتنا میرا بھی ہے. میرا کیا, یہ ہمارا مطلب ہارڈ فل پروجیکٹ, ہمارا کیا میں محنت کا پھل ہے یہ. تو آبویسلی بندہ کو بھی اپنی محنت کا پھل چھوڑتا نہیں ہے.
0: اچھا میں بھی آپ کی بات کو, اچھا میں بھی آپ کی بات کو کنفرم کرتا ہوں. یہ جو اشرف نے بات کی ہے یہ میں دوبارہ کرتا ہوں. اشرف میرے ساتھ پارٹی بنانے سے پہلے کا ہے, جب ہم نے پارٹی بنائی ہے تب ساتھ تھا, جب ہم پارلیمنٹ کے اندر تھے تب ساتھ تھا, جب ہم پورے ڈنمارک پھرے ہیں تب ساتھ تھا, ہر مشکل ٹائم میں ساتھ تھا, ہر اچھے ٹائم میں ساتھ تھا. یہ میرا بھائی ہے, اور اس کا جتنا میں نے اور ہم اور کسی نے اگر یہ پارٹی میں حصہ ڈالا ہے تو اشرف کا میں کہتا ہوں سب سے زیادہ ہوگا. کیونکہ جب میں نے یہ پارٹی بنائی ہے اس پہلے دن سے, میں آپ کو یہ بھی بتا دیتا ہوں کہ اشرف کے اور بھی فیملی کے لوگ سب سے پہلے سی سی کے ممبر تھے, اور بھی ان کے تھے, یہ شروع سے اس پارٹی کا حصہ ہے, بڑا گہرا حصہ ہے, اور جتنی میں ان کی تعریف کروں وہ کم ہے. اور الیکشن کے دنوں میں جو کچھ لوگوں نے کوشش کی ہے ہمارے بیچ میں درار ڈالنے کی, تو میں اعلان کرتا ہوں آج کہ ہمارے درمیان کوئی درار نہیں ہے, نہ کوئی پیدا کر سکتا ہے. اشرف چھوٹا بھائی ہے, انکل آغا ندیم ہمارے بزرگ ہے, اور ہم اکٹھے تھے, اکٹھے ہیں, اور اکٹھے رہیں گے.
1: سکندر لومبڑی بہت تیز ہوتی ہے,
0: لومبڑی جو مرضی ہے تیز ہو, لومبڑی جو ہے وہ کچھ نہیں کر سکتی. اور ہم نے اور دیکھیں اگر اس الیکشن میں یہ ہمیں علیحدہ نہیں کر سکے تو اب انہوں نے کیا کرنا ہے.
1: چلیں سکندر آپ کا بہت شکریہ, اشرف آپ کا بہت شکریہ. چونکہ یہ باتیں میں نے کہا نا کہ سینہ گزٹ اخبار چلتی رہتی ہیں, باہر پھیلائی جاتی ہیں, اور اس کے جو سوچ ہے سکندر کی, جو سوچ ہے اشرف کی, جو ان کی پارٹی کی سوچ ہے, ان کی سوچ والے کو تو کوئی اور پارٹی لیتی ہی نہیں ہے. تو یہ انہوں نے جانا کہاں ہے؟
0: अंकद जी इस लड़के ने बहुत मेहनत की है, ये इस लड़के ने अशम ने बहुत मेहनत की है, ठीक है ये बात सही है कि मुझे इससे एक एक ज्यादा गैर मामूली मुझे इससे एक उल्फत है, एक मोहब्बत है, क्योंकि ये शुरू से मेरे साथ साथ भाई भाई मुझे साथ करता था, तो जाहिर बात है छोटा भाई था, प्लस ही आगा नदीम साहब का ये बेटा है, लेकिन मैं आपको ये बता रहा हूँ
1: सिकंदर, ये भी आप माने ना, भाई भाई को लड़ाया भी जाता है ना।
6: राजा साहब मैं एक बात करूं
1: जी, लेकिन
0: मैं ये बात करना चाहूंगा कि इसने बहुत मेहनत की है इस पार्टी में,
5: हमारा ऐसे कोई झगड़ा ऐसे होया ही नहीं है, ये लोगों ने बातें चलाई है, ये हम शुरू से हम ऐसे टाइम ही नहीं रहा जहां हम बातचीत नहीं कर रहे थे, हम शुरू से हम क्लोज नहीं है और शुरू से हम क्लोज रहेंगे। और बात ये है कि जो लोग, और अंकल ये फैक्ट है, हमारे कम्युनिटी में कोई लोग है जो फितनागिरी करते हैं, और कोई ऐसे लोग थे जो इन्होंने मुझे कहा है कि आप पार्टी चेंज करिए, लेकिन आज वही लोग आके कह रहे हैं कि आपने सिकंदर का साथ नहीं छोड़ना, तो इश्यू ये है।
1: तो ये फितनाबाजी वाली आपकी बात ठीक होगी ना
5: जी,
1: ये आपने ठीक है, ये कि कुछ फितनाबाज हैं।
4: आप खुद भी फरमाते हैं ना कि हर जगह पे मीर जाफर मीर कासम होते हैं, तो हमें उनसे अपने आप को महफूज करना है। बात यह है हम उसी प्लेटफॉर्म में है, हमारा जो लीडर है वो सिकंदर है, हम उसके जेरे क्यादत अपनी गाड़ी को आगे लेके चलते रहेंगे, और दोस्त जब दुनिया में बोल वो कहते हैं ना राहगीर गुजर जाते हैं, भोंकने वाले भोंकते रहते हैं।
1: जी हाजी साहब आप बात करें।
6: हाँ जी, मैं बस यही गुजारिश करना चाहता हूँ कि सिकंदर की पूरी तकरीर के बाद मैंने ये नतीजा अखज किया है, ये बात सच है, ये बिल्कुल दुरुस्त है कि मंजिल की तरफ जाने वाले अपना सफर जारी रखते हैं, लेकिन डॉग्स और बार्किंग उन्हें बार्किंग करने दो। और दूसरी बात मैं ये कहता हूं कि जिस थाली में कोई खाता है उसी में छेद भी करता है। नंबर दो कि सिकंदर ने कहा कि मेरे खिलाफ एक बाकायदा लॉबी ने मुखालफत की, तो मेरी दुआ है कि सिकंदर की तरह अशम आगा नदीम भी उस लॉबी का मुकाबला करे, और हार्ड वर्क करना पड़ेगा आपको ग्रीन पार्टी के लिए। मैं दुआगो हूं, मैंने जब क्रॉस लगाया ना ग्रीन पार्टी को, तो मैंने पर्दे के पीछे तस्वीर खींची थी अपने क्रॉस की, और सिकंदर मलक को मैंने भेजी, फोटो भेजी, और 2 सेकंड के बाद सिकंदर बैठा पूछ ले, 2 सेकंड के बाद सिकंदर ने अपने देख कर के मेरी वहां पे पोस्ट पहुंची है सिकंदर के मोबाइल पर, उन्होंने मुझे मेरा शुक्रिया अदा किया।
0: बिल्कुल सही है,
6: के साथ मैं खड़ा हूँ, आप भी खड़े हैं, और हमको हार्ड वर्क करना पड़ेगा और अपनी भी एक लॉबी बनानी पड़ेगी। ये सीटें वीटें क्या हैं, सिकंदर क्यों छोड़ रहा है, क्योंकि सिकंदर की निगाह बहुत दूर तक है, वो मुस्तकबिल पर है, वो चाहता है कि अगर इस दुनिया में मैं आया हूँ तो ऐसा प्लेटफॉर्म बनाकर जाऊं जिसे अशम की तरह नौजवान संभाल कर रखें। कौन है जो नहीं बिकता, कोई आदमी नहीं रहा अनमोल, मेरे लफ्ज सुन लो, कोई आदमी नहीं रहा अनमोल, हर आदमी की एक कीमत है। जवाब खत्म, मेरा सवाल खत्म
5: जी। बहुत बहुत शुक्रिया, मैं आप लोगों से इजाजत लेना चाह रहा हूँ, एंड इंशाल्लाह ये आने वाला टाइम हम सबके लिए बहुत अच्छा रहेगा, और आप देख रहे हैं।
1: बहुत शुक्रिया आशम आपका, बहुत शुक्रिया सिकंदर आपका, बहुत शुक्रिया आगा साहब, बहुत शुक्रिया हाजी असलम मेहर साहब, आप सारों का शुक्रिया, इंशाल्लाह रहा रहेगा
6: इंशाल्लाह।
1: समय नाजरीन, ये थे हमारा जो गपशप की शक्ल में प्रोग्राम था, चूंकि ये बर्निंग न्यूज थी, सब पर इसकी नज़र थी, सब बातें कर रहे थे, हमें भी पता चल रहा था, सिकंदर को भी पता चल रहा था, अशम को भी पता चल रहा था, आगा साहब को भी पता चल रहा था, हर आदमी अपने अंदाज से सारी चीज़ों को देखता है, लेकिन नतीजा आपने देख लिया कि ये एक प्लेटफॉर्म पर थे, एक हैं और एक रहेंगे, یہ میرا خیال ہے اب جو ہے وہ سینہ گزر کرنے والی باتیں لوگوں کو چھوڑ دینی چاہیے، ان کو حقیقت نظر آ گئی ہے تو حقیقت کے فیصلے کو ماننا چاہیے، ان کی جو ہے حوصلہ افزائی کرنی چاہیے، ان کی سوچ کی حوصلہ افزائی کرنی چاہیے، جمہوری طریقے سے یہ آگے بڑھتے ہیں، اپنا قدم اٹھاتے ہیں، ان کی رہنمائی کرنی چاہیے، نہ کہ لومڑی والا کردار ادا کرنا چاہیے۔ سامعین اکرام ہمارے ساتھ ساتھ رہے گا،
7: یہ ریڈیو آپ کی آواز ہے، اس کو آپ کے سننے کے لیے بنایا گیا ہے، آپ کی سماعتوں کو تسکین دینے کے لیے، سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں۔

0: وہ لوگ شاید ہیں قسمت کے دنی ہیں. اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. سامعین کرام, یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے لے کر آپ کی خدمت میں حاضر ہیں. 13/9/2026 کا پروگرام ہے, 2:45 بجا چاہتے ہیں. سامعین, یہ ملا جلا لوکل ہمارا پروگرام ہے جس پر لوکل بات چیت کی جاتی ہے. کچھ چیزیں اخبارات کی زینت بنتی ہیں اور برننگ نیوز ساتھ ساتھ چلتی رہتی ہیں اور سینہ گزٹ سے یہ پھیلتی رہتی ہیں. 12:00 ایک سینہ گزٹ اخبار نکلتا ہے جس پر بہت ساری ہیڈ لائنز آتی ہیں اور ہم آپ کو بتاتے بھی رہتے ہیں اور آپ کے سامنے رکھتے بھی رہتے ہیں. تو اس وقت آج ہمارے تھنک ٹینک تھوڑے سے لیٹ تھے, لیٹ نہیں تھے لیکن وہ چیزوں کو فالو کر رہے تھے. تو اس وقت سید تقیر اسد بخاری شاہ صاحب ہمارے ساتھ ہیں. شاہ صاحب, آپ کو خوش آمدید کہتے ہیں.
1: بسم اللہ الرحمن الرحیم. راجہ غفور صاحب, آپ کو, آپ کی ٹیم کو, آپ کے لسنر اور ناظرین سب کو میری طرف سے السلام علیکم. اور
0: وعلیکم السلام. شاہ صاحب, آپ کو خوش آمدید بھی کہتے ہیں, ساری ٹیم خوش آمدید کہتی ہے. اور ڈیفینیٹ چونکہ آپ نے انالائز کرنا ہوتا ہے, تجزیہ پیش کرنا ہوتا ہے, تو اس کے لیے ڈیفینیٹ آپ کو ٹائم بھی چاہیے, پھر آپ کو خبر کا پتہ بھی ہونا چاہیے. خبر اگر پتہ نہیں ہوگا تو انالائز کرنے میں بڑی مشکل ہوگی. تو موسم کے ساتھ سیاست بھی تبدیل ہو رہی ہے اور بہت ساری چیزیں سیاسی لحاظ سے جو سینہ گزٹ اخبار پہ چلتی رہتی تھی وہ آسمان بھی کلیئر ہو گیا ہے اور بہت ساری چیزیں جو ہے وہ مینڈیٹ بھی کلیئر ہو گیا ہے اور پارٹی کا مینڈیٹ بھی کلیئر ہو گیا. جی شاہ صاحب, چونکہ آپ اس بات پر آپ کی نظر ہے, میں آپ سے جاننا چاہوں گا.
1: بالکل آپ نے صحیح کہا کہ اس وقت سردی بڑھ رہی ہے, موسم جو ہے وہ ٹیمپریچر موسم کا وہ کم ہو رہا ہے, اور لیکن بات جو ہے وہ سردی کی طرف جا رہی ہے, اور یعنی کہ سیاسی طور پہ جو سرد میری ہے وہ پڑ رہی ہے. آپ نے جو سوال کیا ہے اس کے اندر بہت سارے سوال ہیں اور ان کا جواب یہ ہے کہ اس وقت سب سے بڑی جو ہمیں ضرورت ہے وہ یہ ہے کہ جو حالات اس وقت ڈنمارک کی جو کمیون کے جو الیکشنز ہیں, اس کے بعد کے جو حالات ہیں, جو بجٹ پیش ہو رہے ہیں, ان میں جو کم و پیشی آ رہی ہے, اور ابھی تک بہت سارے بجٹ جو ہیں بہت ساری کمیونوں کے ابھی تک پاس نہیں ہوئے کیونکہ اکنامیکل جو ہے وہ فیلئر آ رہا ہے, ان کے پاس پیسہ نہیں ہے اتنا, کہاں پیسہ گیا. لوگ سارے تو برابر کا ٹیکس یہاں دیتے ہیں اور کچھ کمیونوں میں, 6-7 کمیونوں میں گورنمنٹ نے ان کو اجازت دی ہے کہ آپ ٹیکس بڑھا سکتے ہیں, جو کہ آئین کے خلاف ہے کہ آپ ٹیکس برابر کا لے, آپ کسی کو زیادہ فیسلٹیٹ اور کسی کو کم فیسلٹیٹ یہ نہیں کر سکتے, آپ کسی پہ دبا نہیں کر سکتے. باقی جو صورتحال ہے اس وقت فلکے تھے کہ وہاں پہ مسائل جو ہیں وہ اتنے زیادہ بڑھ چکے ہیں کہ کوئی بھی ہماری تنظیمات, کسی بھی فارنرز کی, اولینگ کی جتنی بھی تنظیمات ہیں, ان میں سے کوئی بھی اس پہ سنجیدگی سے یہ نہیں سوچ رہا کہ جو ڈینش پاسپورٹ شہریت حاصل کرنے کے لیے جو بل جو ہیں وہ دن بدن سخت ہو رہے ہیں تو ان کے اوپر کیا کیا جائے, اور جو دوسرے قوانین آ رہے ہیں ان کے اوپر کیا کیا جائے, اور جو کمیونیاں ہیں وہ جو بل پیش کر رہی ہے اس پہ جو سختی کی جا رہی ہے, اور اپنے لوگوں کے اوپر کرائے مکانوں کے ہر ایک چیز کے بڑھائے جا رہے ہیں اس پہ کوئی بات نہیں کر رہا. مہنگائی کا یہ عالم ہے کہ اس وقت جو ہے پیٹرول سے لے کے کھانے کی چیزیں یہ بلندی پہ چلی گئی ہیں, اور حکومت یہ کہہ رہی ہے کہ 1 جنوری 2027 سے جو ہے وہ ہم آپ کو سہولتیں دیں گے. بھائی مشکل میں ہم اس وقت پڑے ہیں, بھوک سے ہم اس وقت بھوکے مر رہے ہیں, تو آپ یہ تسلی دے رہے ہیں کہ 2027 کو ہم آپ کو چیزیں دیں گے اور عوام کو جو ہے وہ باہر نکالیں گے. اس وقت بہت سارے لوگ جو ہیں وہ غربت کی لکیر سے نیچے آ چکے ہیں. اگر آپ کبھی سینٹرل میں جائیں تو آپ حالات دیکھ لیں کہ سینٹرل کے اندر چلو ٹھیک ہے, جب فرسٹ یا سیکنڈ یا تھرڈ دن ہوتا ہے, پہلی سے لے کے پہلا ہفتہ ہوتا ہے, تو لوگ تھوڑے بہت پیسے خرچ کرنے کے لیے یا روزمرہ کی چیز خریدنے کے لیے چلے جاتے ہیں, لیکن اگر آپ جا کر دیکھیں کہ وہ سینٹر بھرے ہوئے ہیں تو یہ کہنا جا نہیں ہوگا کہ وہ اتنی زیادہ پبلک نہیں ہوتی جیسے پہلے ہوتی تھی. تو راجہ صاحب, یہاں پہ فقدان ہے اس وقت سیاست کا, सियासतदान जो है वो बहुत बड़ी बड़ी बातें करते हैं कि हमने ये किया, हमने वो किया, हमने वो किया, लेकिन मसला जो है कि अवाम के लिए क्या किया। मैं क्योंकि लोकल सियासत करता हूँ, मैं यहाँ की नेशनल सियासत करता हूँ और उसका तजिया करता हूँ, तो मेरे सामने जो सवाल है वो ये है कि यहाँ पे जो बाउ सर्विस है श्रीलैंड के अंदर, खसूसी तौर पर वेस्ट आइन के अंदर और कोपनहेगन के अंदर, ये वो फैसिलिटीज नहीं है जो श्रीलैंड के दूसरे इलाके या पूरे यूलैंड के अंदर बाउ सर्विस जो है वो फॉरनर्स को या अपने सिटीजन को दे रही है, जिससे मुतलका तौर पर जो वूलैंडिंग स्टूडेंट के या जो नेस्ट में आप जाते हैं वूलैंडिंग के ऑफिस में, उसके उससे मुतलका जो है वो लोकल बाउ सर्विस सब दे रही है। लेकिन यहाँ पे इस पे कोई किसी भी कम्यून ने अभी तक कोई मसला नहीं उठाया, कोई काउंसलर इस पे नहीं बोल रहा। बजट जो है वो भी बीन बजा रहे हैं, उससे भी ये पता लगता है कि जो पिछले साल और उससे 2024 और 2025 में जो ओवरस्क्रू हुआ था पैसा जो इन्होंने जमा करके इन्होंने गवर्नमेंट को दिया था स्टेट को, वो पैसा किधर गया? सारा का सारा वो कहते हैं जी भर गया, वो सारा का सारा यूक्रेन या दूसरी जगह पे जा लगा है। तो डेनमार्क के जो टैक्स पेयर है, जो हम लोग इवन हम जो पेंशनर हैं, हम हाई टैक्स देते हैं, हम सिर्फ टैक्स नहीं देते अपनी उस पे का, बल्कि हम मम्स की शक्ल में जो भी चीज खरीदते हैं उस पे हर 25% टैक्स देते हैं। और हर चीज पे खरीदने का मकसद यह है कि अगर आपके पास 100 करोड़ आप खर्च कर रहे हैं तो उसमें से आपके पास है तो उसमें से 98 करोड़ जो है वो आप गवर्नमेंट को मम्स और टैक्स की शक्ल में पे करते हैं और 2 करोड़ आपको मिलते हैं। अगर आप यहाँ पे इतने ज्यादा पैसे कमाते हैं तो आप ये देखेंगे जो आपकी फ्रॉड है टैक्स के ऊपर लिखी हुई, अगर आप बैठ के तो कैलकुलेशन करें तो वो पूरी की पूरी आपकी वो फ्रॉड जो है वो आपके पैसे बचेंगे, 3-4-5 हजार करोड़ जो है वो आपको बचेगा, जिसके ऊपर आप महीने में अपनी याशी कर सकते हैं, आप नॉर्मल लाइफ खाने पीने की चीजें सब कुछ खरीद के हाउस रेंट हर चीज दे के उसके बाद। तो ये चीजें जो है ये डिस्कस करने वाली है, क्या इसके ऊपर कोई सहूलत है? आज लोग जो है कम्यूनों के अंदर रह रहे हैं, कम्यून के जो कौंसलर है वो शादी चोरी करके तो शादी ब्याह और दूसरी जगह पे घूम रहे हैं, हर मेले में वो मौजूद होते हैं, लेकिन क्या वो आवाम की बात बन रहे हैं? क्या वो आवाम की आवाज बन रहे हैं? तो वहां पे एक मनफी रवैया नजर आ रहा है। क्या वो ये बता रहे हैं कि हमारी आवाम जो है वो कितनी तंग है, हौसला है? इस वक्त इतना आसमानों से बात कर रहा है, घरों का किराया आप टैक्स कम देते हैं, जो आपका पर्सनल टैक्स है वो कम होता है, लेकिन जो घर का जो किराया है वो आसमानों पे बात कर रहा है। तो किसी ने इस बात पे बात की है कि क्या हम लोगों को फैसिलिटेट करें जैसे 70s, 80s और 90s में होता था? 90s से पहले यहाँ पे इतनी ज्यादा सहूलतें थी राजा साहब कि आप सोच भी नहीं सकते कि यहाँ पे डेनिश क्योंकि लोग होते थे और उनको उनको ज्यादा सोच अपनी आवाम की होती थी। फिर हम लोग आ गए तो हम लोगों ने क्या किया, हमने यहाँ पे नफरत के बीज बोने शुरू कर दिए, उसमें मैं भी शामिल हूँ, सब लोग हम शामिल है, कोई भी इससे बाहर नहीं। तो हमने क्या किया, हमने वाह वाह करके अपने लोगों को आगे लेके आए, तो आज रिजल्ट क्या निकल रहा है कि आज के दिन जो रिजल्ट है वो 0.0 माइनस हुआ हुआ है। कोई भी ये फखर से ये नहीं कह सकता कि मैंने यहाँ पे हौसला कम कराए हैं, मैंने यहाँ पे टैक्स वालों से कहा है कि आप स्कूल मैसेज कैट ना ले, आप जो है ये जो बंदा बेकार विदाउट वर्क हो जाता है, बेकार हो जाता है, उसको अगर वो बीमार हो जाता है तो वो उसको जो है वो जॉब सेंटर में नहीं जा सकता, उसको कम्यून जो है पुराने वक्तों की तरह कम्यून उसको उसकी हेल्प करे। तो ये सारी चीजें की चीजें जो है वो दरी की दरी रह गई है। तो राजा साहब सवाल तो बहुत ज्यादा उठते हैं, और अगर मैं खड़ा हो जाऊं मैं ये कहूँ जी जब मैं सियासतदान था तो मैंने ये किया, मैंने वो किया, मैंने वो किया, तो ये एक ब्लफिंग है। क्योंकि जो आपने काम किया उसका रिजल्ट आज जो है वो माइनस है। मैं तो ये कहूंगा कि हमने जो भी सियासत में उस वक्त हम नारे मारते हैं, हमने काम किया, आज अगर हमने काम उस वक्त ठीक किया होता, लोगों को एजुकेट किया होता, लोगों को आगे लेके चलते, तो आज यहाँ पे माइनस रवैया ना होता डेनमार्क के अंदर, बल्कि एक प्लस रवैया होता। क्योंकि डेनिश जो है ये मेजॉरिटी जो है 99% डैनिश जो है ये राशिस नहीं, हम लोगों ने इनको राशिस किया है। और याद रखें कि मेजॉरिटी वो जो डैनिश पाए निकलते हैं जो इस किस्म की बात करते हैं, तो वो है जो या तो बेकार है या वो है जिनके जो पेरेंट्स हैं कुछ साल 10-15-20-50 साल पहले इस मुल्क के अंदर हिजरत करके आए हुए हैं, उनकी बैकग्राउंड कोई ना कहीं से जो है वो भी फॉरनर है, रंगत मत देखे। लेकिन अगर आप उनसे पूछे कि आप कहाँ से आए थे आपके, तो वो कहेंगे कोई कहेगा मैं इटली से आया था, कोई कहेगा मैं स्पेन से आया था, मेरे कोई कहेगा मैं कम्युनिस्ट कंट्री से आया था। तो इस तरीके से रंगत पे मत जाए, आप ये देखें कि यहाँ का आइन क्या कहता है, क्या हमारे सियासतदान आइन पे बात कर रहे हैं, नहीं कर रहे, सिर्फ एक कानून पे बात करते हैं, जो नया कानून बनता है उसको भी एक्सप्लेन नहीं करते, यही बात बताई जाती है कि मैंने ये कर दिया मैंने वो कर दिया। तो बात यह है कि राजा साहब आपके पास कोई सवाल है तो आप मुझसे पूछें।

0: पता क्या, फर्स्ट डे है, टीम मुझे पता था, तो मैंने कहा फिर तुम 10 मिनट पहले क्यों नहीं आए? ये मतलब तो ना कि तुम 10 मिनट पहले नहीं आ सकती तो तुम पूरी सड़क ब्लॉक कर दो। मैंने कहा 10 मिनट पहले आ जाती, तुम्हें जगह मिल जानी थी, मगर तुम 10 मिनट लेट आई हो, तो अब तुम, ये मतलब तो नहीं ना कि तुम पूरी सड़क बंद कर दो। कहती है नहीं, मुझसे गलती होगी। मैंने कहा गलती होगी है, मगर अगली बार सोचो, क्योंकि ये जो चीज तुम कह रही हो, ये तुम्हारा बच्चा देख के भी ये फॉलो करेगा,
1: अल्ताफ
0: उनका असल जरूरी।
1: देखें, लोगों को जो राइट्स हैं वो राइट्स हैं। नई नई दुकानें खुलती हैं, सोशल मीडिया पे बड़ी एडवर्टाइजमेंट होती है, लोगों की लाइनें लगी होती हैं। मेरे नज़दीक ही एक मैं देख रहा था, एक चीज़ खुली है बर्गर किंग टाइप, इस तरह की बेकसार चीज़ें जो हैं, वो ख़ुद जो है वो सोशल मीडिया का खिलाड़ी है। तो तकरीबन फरलांग, 1.5 फरलांग लाइनें लगी होती हैं। आप मुझे बताएं कि पहले भी उस एरिया में पार्किंग नहीं है, तो जो लोग गाड़ियों पे आते हैं वो गाड़ियां कहाँ पार्क करेंगे, जो बिल्डिंगों में रहते हैं वो कहाँ पार्क करेंगे? कुछ पूछने देखने वाला है, लेकिन नहीं जी, टैक्स आएगा, इनकम होगी, टैक्स आएगा।
0: जैसे सब देखिए, इन चीज़ों पे ना सारा काम किया जा रहा है, और इंशाल्लाह ताला लोगों को भी पता है, क्योंकि ये मसाइल है, यही वन ऑफ द मसाइल कोपनहेगन में काफ़ी टाइम लगा है, और मैंने उनका बजट नहीं पढ़ा, मगर उनने भी बड़ी बहस की है कि इस चीज़ को कैसे कंट्रोल किया जाए, और इंशाल्लाह ताला इन चीज़ों पर
1: इतना
0: काम किया
1: बड़ा
0: जाएगा।
1: बजट है कि अपनी वो फिक्र ही नहीं पड़ी जाती।
0: नहीं, वही है ना साहब,
1: चलें अदनान, आप चूंकि इसलिए आपसे मल्टी किस्म के सवाल करते हैं, क्योंकि आप मुख्तलिफ जगहों पे जाते आते रहते हैं, बातें भी करते हैं, खुद उसमें शामिल भी होते हैं। अदनान, काफ़ी टाइम हो गया, कम्यून के इलेक्शन हो गए हैं, लेकिन अभी तक हम जो है वो इधर से उधर बाल, उधर से उधर बाल, कभी इधर कभी उधर, कभी इस तरह की बातें चल रही हैं, कोई ठोस चीज़ बाहर नहीं आ रही, कोई ठोक पॉलिसियां बाहर नहीं आ रही कि ताकि ये काम करें, तो अगली दफा इन्होंने वोट नहीं लेने दोबारा।
0: सब वोट सबने लेने होते हैं, मगर मसला ये होता है कि जो पहला साल होता है ना वो बड़ा टफ होता है, क्योंकि काफी चीजें जो होती हैं वो सीखनी होती हैं, टेक ओवर करनी होती है। आप इंशाल्लाह ताला ये जब बजट बन जाएंगे उसके बाद आप देखेंगे कि कुछ तब्दीली आएगी और कुछ चीजों में भी आएगी। रीजन का मैं ये कह सकता हूँ कि रीजन का जो मसाइल रहा है ना, वो ये रहा है कि पूरा जो शेलन है ना उसको एक रीजन में बनाना था, तो वो भी क्या कहते हैं टाइम टेम टिल था, और कुछ रीजन के जो काम थे वो कमूनों में आ गए हैं। तो इंशाल्लाह ताला ये नेक्स्ट कपल ऑफ वीकेंड्स बजट के बाद आपको नजर भी आना लगेगा कि कुछ तब्दील चीजें तब्दील हो रही हैं और कुछ चीजें नहीं आ रही हैं, तो इंशाल्लाह ताला काफी चीजों की सूरत नजर निकल आएगी कमिंग्स वीक और कमिंग मंथ्स में, और
1: अदनान
0: नेशनल
1: आपका
0: प्लान पे
1: बहुत
0: भी
1: शुक्रिया।
0: ऐसे ही।
1: अदनान देखिए ना, आज इस वक्त जो है 9:23 हुआ चाहते हैं, जो लोग इस वक्त लाइव सुन रहे हैं उन्हें तो सब चीज़ का पता है, गाड़ियों में या किसी और जगह पे, घरों पे या मुख्तलिफ मकामात पर, या किसी भी हिस्से, शहर के हिस्से में सुन रहे हैं, उन्हें तो डायरेक्ट इन्फॉर्मेशन मिल रही है। जो लोग आगे सीना गजर कुछ सुनाएगा किसी को, तो वो सारी आपकी बातों को, जो असल मकसद है, वो तब्दील कर देते हैं।
0: बस सब मेरा काम है लोगों को इन्फॉर्मेशन देना, और मेरा काम है कि लोगों के लिए बेहतरी करना, ये मेरे वालिद साहब ने मुझे सिखाया, और यही मैं अपने नक्श कदम पर लेके चलूंगा, और अल्लाह की बस मेरी दुआ ये है कि मेरे बच्चे जो हैं वो भी इस नेक काम में ही रहें, और आगे उनको अल्लाह ताला अपनी जिंदगी में कामयाबी दे। तो मेरे लिए तो यही है कि मैं जितना हो सकता मैं करता हूँ, अभी आपकी, अभी थोड़ी देर बाद मेरा बच्चा जो है उसको दूसरे कमरे में मैच देख रहा है, उसको थोड़ी बातें करूंगा, फिर उसको वो सो जाएगा, उसके बाद फिर मैं थोड़ी बहुत अपना क्या कहता है एक आधा घंटा ऐसे पढ़ता हूँ, कुछ चीजें देखता हूँ कि कोई इंफॉर्मेशन तो नहीं ना जो मुझे नेक्स्ट डे, तो इस तरह बंदे का होता है। जैसे आपने शुरू में कहा था कि मेरा इरादा है नेक्स्ट इलेक्शन लड़ने का, तो वो तो इंसान प्रिपरेशन रखेगा तो वो लड़ सकता है ना फिर, वरना तो बंदा
1: नहीं,
0: पीछे हो
1: एक
0: जाता है।
1: दिन में जो 3 महीने के अंदर आ जाते हैं इलेक्शन लड़ने के लिए, उन्हें पता ही नहीं होता हम किस मकसद के लिए इलेक्शन लड़ रहे हैं। जो अभी से इरादा करें, उन्होंने 3-4 साल मेहनत करनी है, लोगों से मिलना है, बताना है, लोगों को समझ आएगी कि ये लड़ना लड़का लड़की जो इलेक्शन लड़ रहे हैं, ये इनकी तबीयत कैसी है, ये क्या करना चाहते हैं। तो मैं समझता हूँ सबसे
0: राजा
1: बेहतरीन तरीका आपने अपनाया, पहले भी आप एक्टिव थे, अभी आपने शुरू से ऐलान कर दिया है।
0: साहब, अभी तक तो मेरा यही प्लान है कि मैं नेक्स्ट इलेक्शन लड़ूंगा, बाकी अल्लाह ताला की जो नसीब में होगा वो ही होना है, जो इंसान के नसीब में लिखा होगा वो ही होना है, नसीब और रिस्क जो है वो उसके हाथ में है, और ये बंदा नहीं कुछ कर सकता इसके अंदर।
1: عدنان آپ کا بہت شکریہ. عدنان میں سمجھتا ہوں جتنی مجھے سمجھ ہے, جتنا تجربہ ہے, جتنا ہم لوگوں سے پوچھتے ہیں, آتے ہیں, بات کرتے ہیں, عدنان دیکھیں کتنا پیارا ملک ہے کہ آپ کو ہر چیز جمہوری طریقے سے ملتی ہے, فیسلٹیز ملتی ہیں, ہر اچھی چیز ہمیں ملتی ہے. کہیں وہ ہوتا چھوٹا موٹا, ظاہر ہے اتنے بڑے لوگوں میں کچھ نہ کچھ تو ہو جاتا ہے, گھر میں جو گھر میں افراد رہتے ہیں ان میں بھی تو چھوٹی موٹی باتیں ہو جاتی ہیں. ایک ملک چلانا, ایک ملک میں رہنا, اسپتالوں کی سہولیات, باقی ٹرانسپورٹ کی سہولیات, بسیں, ٹرینیں, کیا میرا ٹکٹ زیادہ ہے یا آپ کا تھوڑا ہے, سب کے ٹکٹ برابر ہیں, سہولیات جو ہے وہ ڈفرینٹ ہوتی ہیں.
0: نہیں دادا صاحب, یہی ہے, اور اللہ تعالیٰ کے کہتے ہیں سب کچھ ہے, اللہ تعالیٰ کا شکریہ ادا کرنا چاہیے.
1: بس عدنان آپ لے کر چلیں, لوگوں کو ساتھ لے کر چلیں, لوگوں کو بتائیں, حقائق بتائیں کہ ہمارا آنے والا جو وقت ہے وہ تو وقت تو اگلے پتہ ہوتا ہے اور ہوتا ہے, لیکن عقل بھی تو انسان کو تعلیم کیوں حاصل کرتا ہے بندہ, وہ کہے جی خود ہی آ جائے گا, میں خود ہی کالج میں چلا جاؤں گا, میں خود ہی ڈاکٹر بن جاؤں گا, میری قسمت میں لکھا ہوا ہے. تو یہ چیزیں تو اپنی جگہ درست ہے, قسمت ہوتی ہے, لیکن اس کے ساتھ بہت ساری چیزیں خود بھی کرنی پڑتی ہیں, تب بندہ ڈاکٹر بنتا ہے, تب سیاستدان بنتا ہے, جب ووٹیں پڑتی ہیں, جیتتا ہے الیکشن, جیتتا تب بنتا ہے.
0: ویسے میں آپ کو بھی بات بتاؤں, انسان کو نا ہر اپرچونٹی رکھنی چاہیے, اور جیسے میں نے ابھی کہا کہ میں تھوڑی دیر پہلے آیا تو میری بیٹی کچھ کرنا چاہ رہی تھی تو میں ڈاؤٹ تھا, پھر میں نے اس چیز پہ ٹائم لیا, میں نے اس سے بات کی, میں نے کہا یہ ہے, کہتی ہے نہیں بابا تم دیکھ لو تو باہر سے بدل گیا ہوا, میں نے کہا ہاں یہ بدل گیا ہوا ہے. تو پھر میری تسلی ہوئی, انسان کو ہر وقت اپنے آپ کو تیاری کرنی چاہیے کہ انسان کسی کی مدد کر سکے, اور جو انسان سے ہو سکتا ہے وہ انسان کو کرنا چاہیے. تو میں
1: بہت شکریہ عدنان آپ کا, آپ بھی ٹائم کی پابندی کرتے ہیں, ڈیوین ہمیں مجبوراً بھی کرنی پڑتی ہے, لیکن ہماری طبیعت میں بھی ٹائم کی جو پابندی ہے وہ شامل ہے. تو وقت اور لحاظ جو ہے ہر چیز کا خیال رکھنا چاہیے. ہم جب خود مثال بنیں گے, بچے بھی دیکھیں گے وہ بھی پابندی کریں گے, دوست بھی دیکھیں گے سنیں گے وہ بھی پابندی کریں گے, لیکن چونکہ بعض جگہوں پر بڑا رواج ہوتا ہے کہ 9 بجے عدنان سے بات کرنی ہے تو 10 بجے بات کر کے کہیں جی اب بات کر, یہ نہیں پتا اس کی عدنان کی 10 بجے کیا مصروفیات ہوں گی, یا عدنان سو گیا نماز پڑھ کے یا اپنے کام پہ لگا ہو, یہ ہماری ایڈک نہیں ہوتی کہ میں نے 9 بجے کا ٹائم دیا تو مجھے 9 بجے ہی بات کرنی چاہیے.
0: صاحب دیکھیں, میں نے ہمیشہ ایک چیز یاد رکھی کہ جو ٹائم ہوتا ہے نا اس پہ بندے کو کوشش کرنی چاہیے کہ اس ٹائم پہ بندہ کرے. اب انشاءاللہ ذرا یہ دیکھیں 9:30 ہونے والے ہیں, مجھے پتہ ہے کہ 5-10 منٹ بعد میرے بچے نے فون ہے, میں نے اس کو کیا کہتے ہیں تیار کرنا, کیونکہ اس کو میں ٹائم سے نہیں سواؤں گا تو وہ ٹائم سے اسکول نہیں پہنچے گا, کون پریس پہنچے گا تو وہ پڑھ نہیں سکے گا. تو یہی تو چیزیں ہوتی ہیں کہ میں پھر ٹائمنگ اور یہ چیزوں کو دیکھنا پڑتا ہے اور انسان کو کرنا پڑتا ہے.
1: یہی ترقی کا راز ہے, یہی ہمیں دین بھی سکھاتا ہے, وقت کی قدر کریں,
0: یہی کچھ ہمیں سکھاتا ہے. تو راجہ صاحب میں انشاء اللہ تعالی ویورس کو ایک میسج دینا چاہتا ہوں کہ بس یہ کہ آپ اپنے آپ کو دیکھیں, بہتر کریں, اپنے بچوں کی پرورش کریں, اپنے بزرگوں کی رسپیکٹ کریں, اور اس سے آپ کی کیا کہتے ہیں اپنی ہمت آتی ہے.
1: عدنان آپ کا بہت شکریہ, آپ نے ٹائم دیا, انشاءاللہ آپ رابطہ رہے گا. سامعین ناظرین, یہ تھے عدنان علی امین جو کہ آپ کو تازہ ترین معلومات بھی دے رہے تھے, اپنا تجزیہ بھی پیش کر رہے تھے. گپ شپ کی شکل میں سامعین ہم کوشش کرتے ہیں گپ شپ کی شکل میں پروگرام کریں, بڑے بڑے وزنی سوالات کرنا یا بڑے بڑے وزنی جواب لینا, پھر بہت ساری باتیں جو ہے وہ سمجھنے سے بھی وہ کانوں کے اوپر سے بھی گزر جاتی ہیں. تو انسان کو ساری باتیں کرنی چاہیے لیکن ایک دوستانہ ماحول میں کرنی چاہیے.
2: یہ ریڈیو آپ کی آواز ہے, اس کو آپ کے سننے کے لیے بنایا گیا ہے, آپ کی سماعتوں کو تسکین دینے کے لیے. سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں.

0: چوئنڈا کے وہاں تک بھی لڑتے تھے, اور اس طرح ہمارے بہت سارے ایسے جوان ایسے آفیسر تھے جن کی شہادتیں ہوئی پورے پاکستان کے بارڈرز کے اوپر. اور میں نے دیکھا ہمارے گھر کے اندر سارا جورت ہے, میرے اپنے بردر ان لا جن کی شادی ہوئے ابھی صرف 4 ماہ ہوئے تھے, میں اس وقت وہ میجر تھے, میجر انور 3 بلوچ کے, ان کو باٹا پور فیکٹری کے بالکل سامنے ان کا آج بھی خطبہ وہ لگا ہوا ہے جس کے اوپر 3 بلوچ کا نام لکھا ہوا ہے. اور جس طرح 17 پنجاب کے لوگوں نے شہادتیں دی اور ایک بھی بھاگ کر واپس نہیں آیا بلکہ وہیں پہ شہادتیں دی, میں ان سب کو سلوٹ کرتا ہوں, سلام کرتا ہوں. اور میں ان لوگوں کو دیکھا, ان کی باڈیز کو میں نے دیکھا تو اتنے چہرے ان کے مسکراہٹ والے تھے کہ آپ تصور بھی کرنا صاحب نہیں کر سکتے. میں اس وقت 15 سال کا تھا اور ینگ تھا, لیکن میں جب ان لوگوں کو دیکھا کہ ہو سکتا ہے کہ ان کے چہرے پہ کوئی خوف ہو, کوئی گولی کوئی بم کا اثر ان کے اوپر کوئی ایسی چیز ہو, کسی کے دست ہو, لیکن وہ سب کے سب اللہ کے فضل سے ان کے چہرے پہ مسکراہٹ دی. اور پھر ہماری عوام کا جو جوش و جذبہ تھا وہ قوم ایک آج تک میں نہیں دیکھ سکتا. آج میں دیکھتا ہوں ہمارا کلچر ڈفرینٹ ہے, ہماری ہر چیز سے ڈفرینٹ ہے, لیکن 1965 میں جب ہم یکجا تھے ایک دیر ہمارا ہم بھول گئے تھے ہم کون سے فرقے سے تعلق رکھتے ہیں, ہم کون سے گاؤں سے تعلق رکھتے ہیں, سب ایک تھے. تو جنرل ٹیکا صاحب لوگ کہتے ہیں نا جنرل بہت کھاتے ہیں, میں اس بات کی شہادت دیتا ہوں کہ جنرل ٹیکا صاحب کو جب میں نے وار کے بعد میں ان کے پاس ڈویژن ہیڈ کوارٹر جو موو ہو چکا تھا وہاں ان کے پاس جاتا تھا تو وہ مجھے میتھمیٹک پڑھاتے تھے کیونکہ میرے میٹرک کے جو ایگزام ہوئے تھے اور میں نے فرسٹ ایئر میں میں نے داخلہ لینا تھا تو وہ میتھمیٹک تو ان کے میں نے شوز دیکھے تو آپ حیران ہوں گے کہ جو انہوں نے یونیفارم پہنا ہوتا ہے ایز اے جنرل ٹیکا نے ان کے جو یہ جرسی تھی کیونکہ تھوڑی تھوڑی سردی تھی وہ پھٹی ہوئی تھی اور ان کے جوتوں کے نیچے ایکسٹرا سول لگے ہوئے تھے. اور میں نے اپنے والد صاحب سے پوچھا, میں نے کہا ابو یہ تو جنرل صاحب ہیں, ہم تو نئے بوٹ لے کے تو پہنتے ہیں, تو انہوں نے ایک بات کی, انہوں نے کہا بیٹا جو قربانی دینا سیکھتا ہے نا وہ اپنی نشو نما نہیں کرتا. اس سے زیادہ میں کچھ نہیں کہوں گا, میں سلوٹ کرتا ہوں اپنے ان شہدا کو.
1: شاید آپ کلوزنگ کی طرف جاتے ہیں, شاید آپ چونکہ آپ بھی خود بھی سیالکوٹ کے رہنے والے ہیں ڈیفینیٹ آپ کو والد محترم نے بہت ساری باتیں بتائی ہوں گی جنگ کے زمانے میں پینٹ کے حوالے سے, تو آپ کیا کہیں گے؟
2: والد صاحب میرے ابھی بھی ماشاء اللہ وہ حیات میں ہیں, 85 کے ہو جائیں گے, تو وہ بچپن میں کیونکہ ادھر ہی رہی ہیں یورپ میں, وہ ہمیں بچپن میں چھوٹے تھے ہم, ہماری دوسری جنریشن تھی ادھر یورپ میں, اب تو ماشاء اللہ چوتھی جا رہی ہے, تو اس میں وہ ہمیں بتاتے ہوتے تھے اکثر 1965 میں وہ ان کی ڈیفینیٹلی وہ ینگ تھے, 20-22 سال سے اوپر ان کی ایج تھی, تو یہاں 25 سال کے ہوں گے, تو وہ یہ ہمیں بتاتے تھے کہ جنگ دیکھی, سیالکوٹ ایک قلعہ تھا کے نام سے مشہور شہر کے اندر جو میں نے دیکھا بھی ہوا ہے, اور ایک بازار ہے جسے کہتے ہیں جندر بازار, یہاں اس کے اوپر جو بم انہوں نے وہ مارا تھا اور اس میں کافی لوگ شہید ہوئے تھے, اور وہ اس کی آواز جو ہے اس زمانے میں وہ کہتے ہیں کہ جہاں پر ہمارا جو علاقہ تھا ادھر تک وہ آواز گئی تھی, حالانکہ وہ اس سے کوئی اس زمانے میں 10-12 کلومیٹر دور تھے. اور اس طرح کی بہت سی چیزیں جو ابھی شاہ صاحب بتا رہے تھے چوئنڈے کے بارے میں, یہ میں نے بھی سنا ہے کہ ٹینکوں کی سب سے بڑی جنگ پوری دنیا میں وہ سیالکوٹ میں لڑی گئی تھی, اور ابھی تک میرے خیال اس کا ریکارڈ ہے وہ جو کوئی نہیں توڑ سکا, اور وہ سیالکوٹ سے ہی تھی کیونکہ ابھی کرنل صاحب نے بتایا کہ دشمن ہمارے سے تعداد بھی زیادہ تھا, اور ڈیفینیٹلی ایک بڑا ملک ہے, فوج بھی زیادہ تھی, اور وہ ایک پلاننگ کے تخت آئے تھے, تو ہماری کوئی تیاری اس تیاری تو ہماری ہر وقت ہوتی ہے, لیکن ہمیں یہ نہیں پتا تھا کہ وہ اس مکاری کے ذریعے آئیں گے, یعنی کہ کننگ آپ کا جو اینیمی ہے اس سے اگر دیکھا جائے تو تب میرے والد صاحب بتاتے تھے کہ ٹینکوں کے نیچے جب وہ ٹینک زیادہ ہو گئے اور پھر ہماری فوج تھی اور ہمارے پاس اکوپمنٹ نہیں تھے, उस तरह के, तो फिर हमारे जो फौजी हैं, सिपाही, हमारे जवान, उन्होंने टैंकों के आगे लेट गए, टैंकों के आगे बम बांध के लेट गए, और उन्होंने फिर अपनी शहादतें दी, और वो जो है टैंक जो काफी तादाद में थे हमसे उस मरे उन्होंने वहां पर उड़ा दिए। ये मेरे वाले साहब वो बताते हैं, और ये डेफिनेटली कर्नल साहब को भी इस बात का इलम होगा क्योंकि मेरे वाले साहब सीनियर हैं, तो उन्होंने तो ये जंग देखी, वो उस जमाने में यंग थे, तो उनको तो इस बात का इलम है, तो उन्होंने बताया, तो ये मैंने भी सुना है और सबको पता है, तो ये फिर नजराना पेश किया।
1: बहुत शुक्रिया, आपने बड़ा अच्छा शायद बताया, आपने वालदैन का जिक्र किया है, तो हमें जान कर लिया है कि रिफत साजिद ने जो कि इस वक्त इस्लामाबाद की फजाओं से हैं, तो इनके जो मियाँ थे वो भी पुलिस ऑफिसर थे, वो भी अब इस दुनिया में नहीं है, तो रिफत भी अब जो है वो काफली को रिप्रेजेंट करती है, सेक्रेटरी जनरल, इंफॉर्मेशन जनरल सेक्रेटरी है, मुझे पूरे मुकम्मल अहदे का पता नहीं। रिफत, आपको भी खुश आमदीद कहते हैं।
3: जी थैंक यू सो मच राजा साहब, और मैं आपके ग्रुप में लाइव आपने लिया, थैंक सब जो यहाँ मुकर्रीन है और सुन रहे हैं सबको, मैं मेरी तरफ से अस्सलाम वालेकुम। जी राजा साहब, मैं जनरल सेक्रेटरी जिला लाहौर, पाकिस्तान मुस्लिम लीग शोभा खवातीन से हूँ, और आज हम माशाल्लाह से हमारी कौम जो जिंदा कौम है, अपने शहदा की और अपनी अजीम कुर्बानियों की याद ताजा करते हैं, तजदीद अहद करती हैं, ताकि हम आने वाली नस्लें मजीद पुख्ता और शोर वाली पैदा हों, और उनके जो सिलसिले जहाँ पाकिस्तान में एज ए मुस्लिम, एज ए पाकिस्तानी हमारा काम है कि इसको हम लोगों तक पहुँचाएं, अपने फीलिंग्स को और अपने इस जैसे माशाल्लाह अपने प्रोग्राम में ये मुझे लिया ऐसे ही। तो जी
1: आप साथ रहिएगा। करण साहब, आपने सब की बातें सुनी, चूंकि अब टाइम इतना इजाजत नहीं दे रहा, तो मैं चाहूंगा आपने सब की बातें सुनी, इसको किस तरह आप क्लोज करें आहिस्ता आहिस्ता।
4: मुझे बहुत अच्छा लगा, तमाम जितने भी टीम मेंबरान हैं जो इस पैनल के अंदर शामिल हैं, बहुत ही अच्छी बातें की और मुतासर कौन थी उनकी जो यादें थी, जो उन्होंने तफसीलात बताई, उनके जो बुजुर्गों ने उनको 65 बार के मतलब जो भी स्टोरीज या तफसीलात बताई, और बड़ी अच्छी थी। लेकिन जाते जाते मैं सिर्फ एक बात कहूँगा, कौम में वही जिंदा रहती हैं, कौम में वही जिंदा रहती हैं जो अपने वतन से मोहब्बत करती हैं, वतन से मोहब्बत करती हैं और मुत्तहिद रहती हैं। जो वतन से मोहब्बत करते हैं वो वतन के मुहाफ़िज़ों से भी मोहब्बत करते हैं। ये हो ही नहीं सकता कि जो वतन के मुहाफ़िज़ हैं उनसे आप मोहब्बत ना करें और फिर तवक्के करें, एक्सपेक्ट करें कि जो पाकिस्तान है या आपका वतन है वो दुश्मन की चालों से, दुश्मन की साजिशों से, दुश्मन से आने वाले खतरात से वह महफूज रहेगा। ये हो ही नहीं सकता का कहीं भी ये डुप्लिसिटी है या जिस कहीं भी इस तरह का दोगला मैं समझता हूँ कि या मिस परसेप्शन आई वुड से इट के है, तो उसको दूर कर लेना चाहिए। ये वतन है तो हम हैं, और इस वतन के बका के लिए और सलामती के लिए, सालमियत के लिए हमारी जो अफवाज पाकिस्तान है वो इसकी वो स्ट्रांग मैं समझता हूँ कि स्टील की एक दीवार है जिसकी बिना जो है हम इसको महफूज नहीं रख सकते। तो इसकी मैं समझता हूँ कि सलामती की जो जामन है वो पाकिस्तान आर्म्ड फोर्सेस हैं, तो लिहाजा हमें उनके शाना बिशाना खड़े होके उनका साथ देना चाहिए, उनकी कुर्बानियों का इतराफ करना चाहिए, और उनके जो भी काबिशें हैं पाकिस्तान की सलामती के लिए, पाकिस्तान के तहफ़ के लिए, उनको उनको रिकग्नाइज करना चाहिए, क्योंकि ये उनके मोराल बूस्ट करने के लिए बहुत जरूरी है। क्योंकि किसी आप जैसे किसी ने जिक्र किया कि हम गुज़िश्ता 20-22 साल से हालत जंग में हैं, रोजाना की बुनियाद के ऊपर हमारे जवान, हमारे अफसर शहीद हो रहे हैं। अभी आप हैरान होंगे, मेरा अपना बेटा इस वक्त भी बलूचिस्तान के बॉर्डर पे है गुज़िश्ता 1 साल से, और कई यानी कि वो ऑपरेशन में जा चुका है, उसकी तफसील में मैं नहीं जाऊँगा। तो मेरा सन इन लॉ जो मेरा सक्का भांजा भी है कर्नल साहब, वो नॉर्थ वजीरिस्तान में दहशत गर्दों के खिलाफ लड़ते हुए उसको गोलियां लगी, उसकी एक टांग के 1 साल पूरा वो हॉस्पिटल में CMIC में रहा। तो हमने इस धरती के लिए खून भी दिया है, हमने इस धरती के लिए बहुत कुर्बानियां दी हैं, पूरी कौम ने कुर्बानियां दी हैं। तो इसलिए खुदारा ये मैं जाते जाते ये बात करना नहीं चाहता कि जाति, सियासी और ग्रोई और फ्रोई तरह के जो इख्तलाफात हैं ان کو بلا کے اور چھوٹے چھوٹے جو مفادات ہیں ان کی خاطر آپ پاکستان کی جو ایک حفاظت کی دیوار ہے جس کو میں آرمڈ فورسز کہتے ہیں ان کے خلاف نہ نفرت میں اس قسم کا پروپیگنڈا کرنے والوں کو روکیں مذمت کریں اور جو اس طرح کے کرتے ہیں یہ یقین جانیں کہ دشمن کے نزدیک پاکستان کی جو سینٹر آف گریویٹی ہے وہ آرمڈ فورسز ہیں. یعنی سینٹر آف گریویٹی مینس کہ پاکستان کی پوری جو ڈیفینس سسٹم ہے یا حفاظت ہے وہ جس کے اوپر ہنج کرتا ہے یا جس کے اوپر جس ستون وہ کیا کہتے ہیں پلر پہ کھڑا ہے وہ آرمڈ فورسز ہیں. تو دشمن بھی کی خواہش یہ ہے کہ عوام اور فوج کے درمیان میں دوریاں پیدا کی جائیں, ان کے درمیان میں غلط فہمیاں پیدا کی جائیں, ان کے درمیان میں نفرتیں پیدا کی جائیں تاکہ وہ اپنے مذموم عزائم جو ہیں ان کی تکمیل کر سکے. یاد رہے کہ یہ جو موجودہ دور ہے اس میں کنونشنل وارفیئر کا جو کانسیپٹ ہے وہ آلموسٹ آبسولیٹ ہو چکا ہے. آپ نے دیکھ لیا 2025 میں بھی کوئی لینڈ فورسز نے گراؤنڈ فورسز نے موبلائز نہیں کیا بارڈر کے اس بار یا اس بار کسی طرح کی اس طرح کی جھڑپ یا مارکا نہیں ہوا. تو آج کل کا جو کانسیپٹ ہے بیسیکلی یہ اس کو کہتے ہیں ملٹی ڈومین آپریشنز. یہ سیٹلائٹ کی وار ہے, یہ الیکٹرانک وارفیئر ہے, یہ سائبر وارفیئر ہے, یہ ہائبرڈ وارفیئر ہے, یہ الیکٹرو میگنیٹک وارفیئر ہے. تو یہ آپ نے دیکھ لیا کمیونیکیشن وارفیئر ہے. تو یہ جو ایک کمبائنڈ نیٹ ورک ہے یہ آنے والے دنوں میں اور فیوچر میں بھی اسی طرح کی جنگیں ہوں گی. اور سب سے بڑھ کے پاکستان ایک جوہری طاقت ہے, نیوکلیئر پاور. تاریخ میں آپ نے نہیں دیکھا ہوگا کہ کہیں دو نیوکلیئر پاور کے درمیان اس طریقے سے جنگ ہوئی ہو کہ جہاں پہ ایک نے دوسرے کو پر قبضہ کر لیا ہو. تو آنے والے وقتوں میں یہ ایسا نہیں ہونے والا. تو کیا کر سکتے ہیں وہ ایک دوسرے کو اندرونی طور پہ نقصان پہنچا کے کمزور کر سکتے ہیں. جیسا کہ ہندوستان اب ٹیررزم کو پاکستان کے اندر سپانسر کر کے کر رہا ہے جس کو سندور 2 کا اس نے نام دیا ہے, بی ایل اے کو وہ سپورٹ کر رہا ہے, ٹی ٹی پی کو وہ سپورٹ کر رہا ہے اور بلوچستان اس کو افغانستان کو وہ سینکچریز آف جو ٹیررسٹ ہے اس کو استعمال کرتے ہوئے پاکستان کے خلاف وہ اس طرح کی دہشت گردانہ کاروائیوں میں ملوث ہے اور ان کو ہر طرح کی سپورٹ پرووائڈ کر رہا ہے. تو اسی دہشت گردی ہی سب سے بڑا میں سمجھتا ہوں کہ ناسور ہے جو پاکستان کے اندر ہمارے نقصانات کر رہا ہے اور پاکستان کی جو افواج ہے اس کے خلاف لڑ رہی ہے. تو اب وقت ہے ان حالات میں عوام کو بھی یکجہتی کا مظاہرہ کرنا چاہیے, متحد ہونا چاہیے آرمڈ فورسز کے ساتھ, تمام طرح کے اختلافات کو ایک سائڈ رکھتے ہوئے. پاکستان ہے تو ہم سب ہیں, سیاسی پارٹیاں بھی ہیں اور باقی جو ہمارے بزنس ہیں, جو باقی جو اور ہمارے معاملات ملک کے اندر وہ تب ہی محفوظ ہیں جب آپ کی سرحدیں محفوظ ہیں, جب آپ دشمن کی چالوں سے, دشمن کی سازشوں سے اور دشمن کے جارحیت سے محفوظ ہیں. اب فیصلہ ہم سب نے مل کے کرنا ہے کہ ہم نے اگر محفوظ رہنا ہے تو کیا ہم اپنے محافظوں کے ساتھ رہنا ہے, ان کا ساتھ شانہ بشانہ کھڑے ہونا ہے یا ان کے خلاف جانا ہے یا ان کو کمزور کرنا ہے. تو اس لیے 6 سپٹمبر کا دن اسی چیز کی یاد آتا ہے کہ جب بھی وطن کو خون کی ضرورت پڑے گی تو جیسے ہم نے تو وہ کہتا ہم فورسز نے تو حلف لیا ہوا ہے کہ وہ کیا کہتے ہیں کہ جب بھی کبھی وطن کو ضرورت پڑے گی تو وہ اپنے خون سے اس کا حفاظت کریں گے, تحفظ کریں گے. تو جس نے اپنے خون سے تحفظ کرنے کی قسم کھائی ہے تو کم از کم ان کے لیے آپ کو جس طرح کا بھی آپ کا سیاسی نظریہ ہے اس کو بلا کے اور اس کو ان کی کامیابیوں کو, ان کی قربانیوں کو ریکگنائز کریں اور ان کو خراج تحسین پر پیش کریں, اور ان ماؤں کو خاص طور پر جنہوں نے اپنے بچوں کا سرحدوں پہ اور بیٹل زون میں بھیجا ہوا ہے اور وہ ہماری حفاظت کر رہے ہیں. جی
1: کرن صاحب بہت شکریہ, ہمارے ساتھ ہی رہی گئے. شاہ صاحب آپ نے کرن صاحب کی اپنا شاکر صاحب بات سنی تو آپ کیا اس میں اضافہ کریں گے؟
5: دیکھیے ابھی جو ہمیں انڈیا کا جنگ ہمیں دیکھنا پڑا, ہم نے اس عمر کے اس حصے میں ہم سمجھ لے کے خوش قسمت ہے کہ اس تاریخ کا ہم حصہ تھے کہ جس میں ہم نے اپنے ازلی وطن ازلی دشمن کو ہم نے شکست فاش دی. اگر آپ کو یاد ہو تو ہمارے بڑوں نے, افواج پاکستان کے بڑوں نے بتایا کہ ابھی تو ہم نے اپنی صلاحیتوں کا صرف 5% دکھایا ہے, باقی 95% ابھی تک ہم نے اپنے سینے سے لگا کے رکھا ہے. तो ये एक इतना बड़ा पैगाम है ना सिर्फ दुनिया को बल्कि हमारे अर्ज वतन पे रहने वाले हमारे जो इनहेबिटेंट्स ऑफ पाकिस्तान है, हम जो अवामुन्नास हैं, कि ये इस हद तक हमारे मुल्क की हिफाजत पाकिस्तान ने तरक्की की है कि हमारे ना सिर्फ बॉर्डर सिक्योर कर दिए हैं। और मैं राय साहब आपके ही प्रोग्राम में मैं आज से 10 साल पहले का आपको एक वाक्य बता चुका हूँ, जबकि डिफेंस प्रोडक्शन के मिनिस्टर यहाँ लंदन में हमारे पास आए, हमने पार्लियामेंट के अंदर एक प्रोग्राम किया जिसके अंदर हमने अमेरिका के उन थिंक टैंक्स को डिस्कस किया जो ये कह रहे थे कि आने वाले वक्त में हम रेड सी से लेके ब्लैक सी तक हम जमीन के ऊपर, फिजाओं में, समुन्द्र के ऊपर और समुन्द्र के नीचे हर जगह हम सब्ज हलाली परचम को लहराता देख रहे हैं। तो आज अल्लाह ताला के फजल करम से अगर आप देखें तो इसी हमारे अर्ज वतन के फौजे पाकिस्तान ने, इनकी एयरफोर्स ने, इनके नेवी ने वो जो कारनामे किए हैं उसकी वजह से सारी दुनिया में आज अल्लाह ताला के फजल करम से पाकिस्तान का चर्चा है। और पाकिस्तान का चर्चा एक इंतहाई मजबूत मुल्क के साथ साथ पाकिस्तान दुनिया की बेहतरीन इंटेलिजेंस और बेहतरीन एयरफोर्स और बेहतरीन आर्म फोर्सेस के तौर पे है। और एट द सेम टाइम हमारी आर्म फोर्सेस जो इस वक्त है पाकिस्तान के डिफेंस की बेहतरीन प्रोडक्शन बनाने वाले मुल्क के तौर पे जो इस वक्त बताया जा रहा है, और दुनिया के बेशुमार मुल्क जो है पाकिस्तान के साथ दोस्ती बढ़ा रहे हैं, तल्लुकात बढ़ा रहे हैं, डिफेंस पैक्ट के अंदर आ रहे हैं, हमारे पाकिस्तान के साथ मिलके बैठ के आइंदा आने वाले अपने अपने अपने अपने ममालिक की तरक्की के लिए, अपने दफा के लिए पाकिस्तान के साथ हाथ फ्रेंडशिप का हाथ बढ़ा रहे हैं। तो बराह करम अफगानिस्तान से आने वाले जो दुश्मन हैं उनका मुकाबला करके आज पाकिस्तान ने जो तरक्की हासिल की है, कामयाबी हासिल की है, अभी जो चंद दिन पहले का जो वाक्य जो बात हम तक पहुंची है कि अफगानिस्तान के हुक्मरानों ने अब डिप्लोमेसी के साथ पाकिस्तान के साथ रब्ता किया है कि हम इंडिया को छोड़ के वापस पाकिस्तान के ग्रुप में आना चाहते हैं। अब इस चीजों को मद्देनजर रखते हुए क्या पाकिस्तान में रहने वाले किसी भी मेरे जैसे जो एक आम शहरी है उसको उठ के अपनी इन फौजे पाकिस्तान के खिलाफ बात करना चाहिए, जो हमें जेएफ थंडर 17 के बाद की भी जो नई प्रोडक्शन है वो दे रहे हैं, जो हमारी पाकिस्तान के अलावा तुर्की के साथ मिलके, चाइना के साथ मिलके हमें आप दोजे भी दे रहे हैं, हमें बहरी जहाज भी दे रहे हैं, हमें ना सिर्फ जमीन के और एयरफोर्स के बल्कि अब तो हम सेटेलाइट की दुनिया में दाखिल हो चुके हैं। सेटेलाइट की दुनिया में दाखिल कौन कौन हमें लेके जा रहा है? यही हमारी आर्म फोर्स के जो साइंटिस्ट हैं, यही हमारे आर्म फोर्सेस के जो ब्रेन है। आज हमारा दुश्मन मुल्क इंडिया जो है वो बिलबुला उठा है, इंडिया के अपने जो जर्नैल हैं, इंडिया के अपने रिटायर्ड जो चीफ ऑफ आर्मी स्टाफ हैं, एयर मार्शल हैं उनके, और दिफाई तजिया निगार हैं वो अब बिलबुला उठे हैं इंडिया के अंदर से कि पाकिस्तान दिफाई तौर पे हमसे 100 साल आगे जा चुका है, अब हम पाकिस्तान का मुकाबला नहीं कर सकते हैं। जो अगर मोदी अगर ये जंग करने की गलती करेगा तो मुंह तोड़ खाएगा, पाकिस्तान तो अब मकबूजा कश्मीर को भी हमसे ले जाएगा, पाकिस्तान के साथ अब किसी तरह की जंग की बजाय पाकिस्तान की तरफ अब हमें दोस्ती का हाथ बढ़ाना चाहिए। जनाब अली, इंडिया हमारा जो बदतरीन दुश्मन है, जो हमारे खिलाफ फिल्में बना बना के अपने मुल्क के अंदर एक हैजानी कैफियत पैदा करता है, उनके लोगों ने अब ये कहना शुरू कर दिया है। नौजवान लड़कों और लड़कियों के अब व्लॉग देखिए, उन्होंने अब माफिया मांगनी शुरू कर दी है। वो बड़े बड़े तजिया निगार जो हर वक्त बैठ के पाकिस्तान की बैशिंग करते थे, यकीन कीजिए उन्होंने अपने वीलॉग्स के अंदर माफी मांगी है कि हमें पाकिस्तान का गलत रुख दिखाया गया, हमें पाकिस्तान के खिलाफ बिलावजी की दुश्मनी हमारे दिलों में पैदा की गई। अब इंडिया जैसे दुश्मन मुल्क से हमारे पाकिस्तान के हक में बातें हो रही हैं, लेकिन पाकिस्तान के अंदर हमारा कुछ ऐसा ग्रुप है, ऐसे कुछ लोग हैं जिनके बारे में कहा गया कि इनका तल्लुक ना ही
1: मैं शेयर करता चलूं, जिस तरफ आपने इशारा किया, चूंकि कर्नल साहब इनको चीजों को बेहतर समझते हैं कि जब ये आप बात करें जो गुमराह कुन प्रोपगंडा होता है, मुझे तो इस बारे में नहीं पता कि ये क्या खबर है, लेकिन करण साहब को शायद इसका नॉलेज हो कि मोहम्मद बिलाल गौरी साहब हैं जो NCI के ने मोहम्मद बिलाल गौरी साहब के ख़िलाफ़ मुकदमा जो है वो दर्ज कर लिया है। फैसल नसीर साहब जो कि GISI और इनके बतौर नेशनल कोऑर्डिनेटर टेक्नोलॉजी वो तैनात हुए थे, उनके खिलाफ मुकदमा जो है वो दफा पत्र दफात 20 और ए 26 आयत की गई है। तो ये पीका एक्ट क्या होता है करण साहब?
4: पीका आपको याद होता है 2016 में ये इसको बुनियादी तौर पे एक पेश किया गया था, लेकिन उस वक्त ये एम्ब्रायनिक स्टेट में था तो फाइनली ये पर पीटीआई की गवर्नमेंट में भी इसको आगे लेके आए, लेकिन ये बाद में हेलो
1: सर साहब आवाज आ रही है,
4: असल में दरमियान में दूसरी तरफ से कॉल आ रही है तो इस वजह से शायद, तो ये फिर ये आज मेरे ख्याल है 2 साल पहले मौजूदा गवर्नमेंट ने पीका एक्ट जो है ना, ये है पाकिस्तान पता नहीं क्या क्या इलेक्ट्रॉनिक ये जो भी एक्रोनिम है, बहरहाल ये पीका एक्ट वही है कि आप किसी तरह की भी गलत खबर, कोई फेक न्यूज या इस तरह की कोई इंफॉर्मेशन जो कि फैक्ट्स पे बेस्ड ना हो वो अगर करेंगे तो साइबर क्राइम का एक्ट भी आप पे लगेगा और पीका एक्ट भी आप पे लगेगा। तो उसकी एक जो आईन में इन्होंने ये एक्ट पास किया था पार्लियामेंट के अंदर, उसके मुताबिक मेरा ख्याल है उन्होंने उसके अगेंस्ट प्रोसीड किया है। तो ये पीका एक्ट बेसिकली इसी को ये कहते हैं कि जो अगर फेक न्यूज इंफॉर्मेशन या इसी तरह की कोई आप
1: चले, अच्छा कि आपने बता दिया। तो रिफत आप सवाल करना चाह रही हैं, कर सकती हैं, आप अपना दे सकती हैं आखिरी विजन।
3: जी थैंक यू सो मच। क्योंकि आज का दिन 6 सितंबर और एक ऐसा दिन है जिसको हम सब बड़े अच्छे से ताजा कर रहे हैं अपने ईमान को, तो इस सिलसिले में मैं ये एक दो अशार है अगर आपकी इजाजत हो तो मैं।
1: जी जी अरशाद।
3: 6 सितंबर के हवाले से अपने पाक फौज, अपने पाक वतन और मट्टी के हवाले से जो कि हमारी रगों में और खून में बहती है, ये चीज राइट कर जाती है, ये जज्बे होते हैं। शहीदों के लहू की खुशबू फिजाओं में बिखरी है, ये धरती आज भी उनकी वफाओं से सांवरी है। वतन की आबरू पर जान भी कुर्बान करते हैं हम, अपने पाक पत्रन को हमेशा सरबुलंद करते हैं। ये जो 6 सितंबर हमें ये पैगाम देता है कि कौमें सिर्फ जमीन से नहीं अपने इतिहाद, कुर्बानी, हौसले और वतन से मोहब्बत से मजबूत होती हैं। आज हम अपने शहदा और गाजियों को खराज अकीदत पेश करते हैं, हम सारी कौम माशाल्लाह इधर बहुत सारे प्रोग्राम्स हो रहे हैं लाहौर में बल्कि पूरे पाकिस्तान में, पाकिस्तान की सलामती, तरक्की और खुशहाली के लिए हम सब अपना किरदार अदा करते रहेंगे और अल्लाह पाक सलामत रखे हमारे इन नौजवान जवानों को जो हमारी पाक फौज सरहदों के रखवाले हैं और हमारी जो कौम है उसके अंदर वो जज्बा कायम और दायम रहे, तब जाके कौम और एक वतन की हिफाजत अपने रखवाले जो हमारे जवान हैं फौजी जवान उनके पीछे एक कौम सी सप्लाई दीवार की तरह रहती है, तब जाके हम अपने उन मकासद में कामयाब होते हैं जिनके ऊपर हमारे जो दुश्मन अनासर हैं और जो गद्दार हैं उनकी नजरें जमी होती हैं। मुझे उम्मीद है कि हम सब पाकिस्तानी बेशक वो पाकिस्तान से बाहर हैं या पाकिस्तान में हैं, एक ही जज्बा, एक ही इतिहाद, यकीन के साथ हम कायम दायम रहें। मेरी ये दुआ है एज ए वुमेन पाकिस्तानी, एज ए मुस्लिम, मुझे उम्मीद है कि हम सब बहन भाई ऐसे ही ख्याल का इजहार करने के बजाय अमली तौर पर हम काम करेंगे। जी थैंक यू सो मच।
1: शाह साहब आप सीनियर हैं या बानी हैं काफ लीग के, तो आप बड़ा ज़माना जहाँ चेयरमैन थे आप खामोश हैं, अब नए चेयरमैन आ गए हैं, तो अपने मेहमानों का शुक्रिया भी अदा करें। आखिर में शाकर साहब कोई भी बोलना चाहे, करण साहब आप, मैं आपसे इजाज़त आप ले इसलिए लूँगा कि आपको मैंने काफ़ी देर से रोका हुआ है, अगर आप आखिरी लफाज को कहना चाहते हैं तो वेलकम।
4: जी आखिर में यही कहूँगा, मैं तमाम मेहमान का शुक्रिया अदा करूँगा और सबसे इल्तमास करूंगा कि पाकिस्तान के अंदर ये फौज मुखालिफ एक नैरेटिव जो बिल्ड किया गया है दोबारा इसको काउंटर नैरेटिव के जरिए इसको राय रास्त पे लेके आए। मैं यही कह सकता हूं कि जो ब्रेन वॉशिंग या ब्रेन साजी हमारी यूथ की हो गई है, कम से कम उनका कुछ सदेबाब किया जाए, उनको रोका जाए, उनको एजुकेट किया जाए कि देखें आप अपने पाँव पे कुल्हाड़ी मारे, आप उसी शाख को काट रहे हैं जिसपे आपकी सलामती, आपकी नस्लों की जो मुस्तकबिल वाबस्ता है। तो आप इस तरीके से करके ना अपना फायदा कर सकते हैं लेकिन ये दुश्मन का जरूर फायदा, इसके जरिए आप दुश्मन का जरूर फायदा पहुंचा सकते हैं। तो इसलिए मैं ये समझता हूँ कि आपकी जो सलामती है, आपकी जो खुशहाली है, आपकी जो खुशी है और आपके मुल्क की जो तरक्की है, उसके लिए जरूरी है कि पाकिस्तान के अंदर अमन हो, पाकिस्तान के अंदर इस्तेकाम हो, पाकिस्तान के अंदर सबसे बड़ी बात जो है कौम में इतिहाद और यकजहती हो। तो ये अगर कायम हो सकता है तभी हो सकता है कि हम छोटे छोटे जो फरोई इख्तलाफात हैं, जो सियासी وابستی کی بیس کے اوپر ہمارے جو ایک دوسرے کے خلاف اختلافات ہیں یا رنجش اور اس طرح کے کہہ سکتے ہیں کہ کچھ بھی ناراضیاں ہیں, تو ان کو ختم کر کے آپ کم از کم اس موضوع پہ, اس پوائنٹ کے, اس نقطے کے اوپر ایک ہو جائیں تاکہ دشمن ہماری اندرونی جو کمزوریاں اس سے فائدہ اٹھا نہ سکے. تو اس کے ساتھ ہی راج صاحب میں آپ سے اور آپ کے تمام جو دوست اباب ہیں سن رہے ان سے اجازت چاہوں گا, تو چونکہ مجھے کہیں جانا ہے تو اللہ حافظ.
1: کرن صاحب آپ کا بہت شکریہ, آپ نے جو ہے اتنا ٹائم دیا. شاکر صاحب آپ نے ہاتھ کھڑا کیا, کیا کہنا چاہ رہے ہیں؟
5: جی رائے صاحب, میں جو پچھلا اپنا آخری جو میرا بیان تھا اس میں کچھ چیزیں باقی رہ گئی تھی, میں ثابت یہ کرنا چاہ رہا تھا کہ ہمارے ارض وطن میں جو یہ اس وقت جو سلسلہ چلا ہوا ہے, ہم بعض کا افواج پاکستان کی شہیدوں تک کہ ہم جو نا تذہی کر دیتے ہیں, اور اس کے بعد ہم ہمارے اندر بیٹھے ہوئے بعض کا ایسے ایسے لوگ آتے ہیں, اور ان میں سے اکثر جو ہیں بیرون ملک بیٹھے ہوئے کوئی اپنے آپ کو دانشور سو کال کرانے والے لوگ ہیں کہ جی پاکستان کی معیشت کا بہت بڑا حصہ جو ہے افواج پاکستان لے جاتی ہے. یہ کیسی ایک ایسی غلط اور عجیب قسم کی مت ہے جس کے اوپر بلا وجہ جو نہ میرے جیسے نہ کم کم علم لوگ جو ہیں وہ بھی اس بات کو پھر آگے بڑھاتے رہتے ہیں. میں نے جو اشارہ کیا کہ پاکستان میں جو انڈیا کے ساتھ جنگ کی, اس میں سے صرف اپنی طاقت کا صرف 5% ابھی انہوں نے اظہار کیا ہے. اگر وہ جنگ آگے کنٹینیو کرتی کچھ دن اور, تو مزید اور جو چیزیں ہمیں ہماری صلاحیتیں ہیں وہ کھل کے سامنے آنی تھی. ابھی تو ہماری ایک دو صرف چیزوں کا وہ مقابلہ نہیں کر سکے ہماری صلاحیتوں کا. لیکن اس میں اصل میں پیغام مزمر کیا ہے کہ پاکستان کے انتہائی اتار چڑھاؤ والے اپنا تاریخ میں اور انتہائی کمزور معیشت کے باوجود اللہ تعالیٰ کے فضل و کرم سے ہم نے اپنے افواج پاکستان کو, ایئر فورس کو اس حد تک مضبوط کر دیا ہے اور بھی مزید کر رہے ہیں. لیکن یہاں بات کرنے والی یہ ہے کہ افواج پاکستان کو جو بجٹ دیا جاتا ہے, اگر آپ پچھلے 10 سال کا اگر نکال کے دیکھیں ریکارڈ, تو پچھلے 10 سال سے آن ورڈ ہر سال ہم نے افواج پاکستان کے بجٹ کو کٹ ڈاؤن ہی کیا ہے اپنے بجٹ کے جو ریشو کے حساب سے. لیکن یہ اس قدر ضروری ہے جو کہ ابھی ہمیں جنگ کے بعد دیکھنے کو ملا کہ اگر یہ ہم نے ان کو باصلاحیت نہ بنایا ہوتا, یہ فنڈ ان کو نہ دیے ہوتے, یہ جو دفاعی پروڈکشن کی چیزیں ان کے پاس, دفاع کی چیزیں نہ ان کے پاس ہوتی, تو ہم یہ جنگ نہ لڑ سکتے. اب بھی اس وقت بھی اگر آپ غور فرمائیں, ہم تمام پاکستان کے لوگوں کو کسی بھی جماعت سے تعلق رکھتے ہوں, ہمیں اس چیز کی طرف توجہ کرنی چاہیے کہ ہمارے صوبائی جو بجٹ ہیں, ہمارا صوبائی جو این ایف سی کا جو بجٹ ہے, جو صرف اگر میں صرف ایک صوبے کی بات کروں نام لیے بغیر, تو پچھلے 5 سال میں 10 ٹریلین روپے ان کو دیے گئے. 10 ٹریلین روپے ایک صرف صوبے کو دیے گئے, لیکن نام و نشان نہیں ہے کہ وہ 10 ٹریلین کہاں لگے. اسی طریقے سے باقی اور جو صوبے ہیں, میں ہر صوبے کی بات کر رہا ہوں, اس میں میں پنجاب کو بھی شامل کر لیتا ہوں, تو یہ جو پیسہ ہمارے ایکسچیکر سے, ہماری گورنمنٹ کے خزانے سے نکل کے ان صوبوں کو ملتا ہے عوام کی فلاح و بہبود کے لیے, ترقی کے لیے, خوشحالی کے لیے, نوجوانوں کو انگیج کرنے کے لیے, ملازمتیں دینے کے لیے, اور جو ہمارا لیونگ سٹینڈرڈ ہے اس کو انکریز کرنے کے لیے, وہ کہاں غبن ہو جاتا ہے, وہ کہاں غائب ہو جاتا ہے. ہمیں افواج پاکستان جس نے ہماری سرحدوں کی حفاظت کرنی ہے اور وہ اسلحہ ساتھ لے کے چلنا ہے جس کے بغیر جنگ نہیں کر سکتے, دشمن کا مقابلہ نہیں کر سکتے, اس کی طرف انگلیاں اٹھانے کی بجائے اپنی صوبائی حکومتوں کے ساتھ کیسے یہ سوال پوچھیں کہ یہ ٹریلینز آف روپے جو آپ کو دیے تھے پچھلے کئی سالوں سے آپ لے رہے ہیں, وہ کدھر ہیں, کیوں اس کو خرچ نہیں کیا جا رہا, کیوں ان کا جو ہے کیا کہتے ہیں اس کا آڈٹ نہیں کروایا جا رہا, کیوں جب بھی اس کے بارے میں بات کی جاتی ہے تو پاکستان کے اندر بدامنی پھیلا دی جاتی ہے. براہ کرم افواج پاکستان, ڈیفینس پروڈکشن کے جتنے بھی ہمارے ادارے ہیں ان کا ساتھ دیا جائے, انٹرنیشنل لیول پہ ہمارا ڈیفینس پروڈکشن آف پاکستان ہمارے اوورسیز پاکستانیوں کو بھی دعوت دیتا ہے کہ جہاں جہاں جس ملک میں بھی آپ ہیں وہاں پاکستان کی ڈیفینس پروڈکشن جو ان کی ویب سائٹ پہ موجود ہیں, فار سیل ہیں, فار ایکسپورٹ ہیں, ان کے لیے کام کیجئے, ان کو آگے بڑھائیے, ان کی ترقی کے لیے کام کیجئے. کائنڈلی اس چیز کو راجہ صاحب,
1: شاہ صاحب آپ نے بڑے مضبوط پوائنٹ سامنے رکھے, تو اپنا جو ہے رفت بھی سن رہی ہیں, شاہ صاحب بھی سن رہے ہیں. شاہ صاحب چونکہ آپ سینئر ہیں, آپ جس طرح شاکر صاحب جو ہیں بہت نون کے جو ان کا بھی بانیوں میں شمار ہوتا ہے میڈیا ایڈوائزر 10 سال رہے نواز شریف صاحب کے بلکہ اپنی پارٹی کے, اور آپ بھی جو ہے ساری زندگی آپ نے کاف کے ساتھ چودھری برادران کے ساتھ گزاری, بچپن بھی آپ نے گزارا, تو اب رفت جو ہیں وہ ان کے لاہور میں اس وقت جو انفارمیشن جنرل سیکرٹری ہیں اس کا بھی وہ کام کر رہی ہیں, تو آپ تینوں ذرا آپس میں بات کر لیں کیا کرنا چاہیے.
0: جی جی, جو کچھ شاکر صاحب نے بھی کہا ہے یہ حب الوطنی ہے اور بہت خوبصورت بات کی ہے کہ ہمیں یہ بھول جانا چاہیے, ہیں تو ہم سب مسلم لیگ ہی ہیں, ایک وقت تھا کہ یہی نون اور کاف ایک تھی. اور شاکر صاحب, میں ان بانیوں میں ہوں جس کے گھر میں بیٹھ کے تو چودھری شجاع صاحب نے, چودھری پرویز صاحب نے, ہم نے یہ ڈیسائیڈ کیا تھا کہ نواز شریف صاحب جیل میں ہیں تو پارٹی کو چلانے کے لیے پیپل پارٹی کو آگے لے کر آنا لا رہا تھا مشرف, کیونکہ وہ بے شک میرا فیملی میرے ریلیٹڈ ہے, اجاز جو ہیں بریگیڈیر اجاز شاہ صاحب وہ میرے بردر ان لا ہیں, لیکن اس کے باوجود میں نے ان کو یہی مشورہ دیا تھا کہ آپ مسلم لیگ پیپل پارٹی آ گئی اور یہاں ایک قومی وقتی طور پہ قومی حکومت بن گئی جس کے اندر میجورٹی پیپل پارٹی کی ہوگی, تو یہ ہو سکتا ہے کہ مسلم لیگ کے لیے خطرہ ہو. تو خیر بات مانے گئی, ہو گیا سب کچھ, وہ لیڈر تھے انہوں نے بات کو سنا سمجھا اور یہ چیز آئی. لیکن ہم سب کیونکہ مسلم لیگ ہیں, ہم پاکستان کے مسلم لیگ ہیں, زوال آتا ہے چڑھتا ہے, جیسے کہ ابھی راجہ صاحب نے فرمایا کہ میں بھی چیئرمین تھا لیکن مجھ سے چیئرمین ہی چھینی گئی تو میں نے اتحاد نہیں کیا. میں نے کہا ٹھیک ہے اگر کوئی آتا ہے تو آئے. اسی طریقے سے دوسرے پرانی مسلم لیگ کو چھوڑ کے نئی مسلم لیگ بنا دی گئی تو میں نے کوئی اعتراض نہیں کیا. ہاں ابھی نومبر میں میں پاکستان آ رہا ہوں 2 نومبر کو, تو وہاں پہ قائدین سے بیٹھ کے بات تو ہو سکتی ہے کہ بھائی آپ نے اگر گجرات میں سیاست یا دوسرے پنجاب میں سیاست کو کمزور کرنا ہے تو ٹھیک ہے, ہم لوگ استعفیٰ دے کے پیچھے ہٹ جاتے ہیں جو خاندانی طور پہ شروع سے اکٹھے چلے آ رہے تھے, یہ ایک علیحدہ بات ہے. لیکن اس وقت 6 ستمبر ہے, شاکر صاحب ہم چاہتے ہیں کہ جیسے راجہ غفور صاحب کمیونٹی کے چیئرمین ہیں پاکستان کے, ہم یہ چاہتے ہیں کہ جیسے آپ نے استحکام پارٹی بنائی ہے اس پاکستان کے لیے, اس کو وسیع کریں, پورے یورپ میں لے کے جائیں اور پاکستانیوں کو اس چیز پہ راضی کریں کہ پہلے پاکستان, پہلے ہم جو ہے پاکستان کا تحفظ کریں گے, اس کے بعد ہم اپنی پارٹیوں کو یا اپنی سیاستدانوں کو آگے لے کے آئیں گے, تو اس سے پاکستان جو ہے وہ بہت مضبوط ہوگا, کیونکہ ہمارے لوگوں کے پاس پیسہ آ گیا ہے, وہ سیاست میں آگے بڑھنے کو چاہتے ہیں, وہ اس وقت پیسہ لگا کر بڑی بڑی گاڑیاں لے کے تو وہ لوگوں کو پاکستان میں کنفیوز تو کر سکتے ہیں, وہ اپنی پوزیشن تو بنا سکتے ہیں, لیکن ان کو
1: شاہ صاحب مجھے پتا ہے کہ جب سے میں جانتا ہوں ہسٹری کا, جتنا مجھے ہسٹری کا پتا ہے ڈنمارکی کا, چودھری سرفراز صاحب وہ بھی کسی تعارف کے محتاج نہیں ہے, وہ بھی چودھری برادران کے بھائی ہیں, خاندانی آدمی ہیں, ان کا خاندان ہے. تو اب میں رفت کے پاس چلتا ہوں. رفت, آپ نے دیکھا, دیکھیں جو بھی بن جاتا ہے, ہم تو میڈیا مین ہیں, ہم تو میڈیا پہ جو بات کرتا ہے ویلکم ہے, ہمارے لیے تو کسی قسم کی کوئی پابندی نہیں, اس لیے اس کا نام آپ کی آواز رکھا ہے. آپ کیا اضافہ کریں گی؟
3: جی راجہ صاحب تھینک یو سو مچ, ماشاء اللہ اتنی اچھی گفتگو ہو رہی ہے اور پائیدار گفتگو ہے, با مقصد گفتگو ہو رہی ہے, اس میں یہ نہیں کہ کوئی پرسنل ہے. راجہ صاحب جیسے ابھی بھائی فرما رہے تھے, ہمیں ایز اے پاکستانی سوچنا ہے, ایک نیشن سوچنا ہے, وہ ہمارے پاکستانی بے شک بیرون ملک ہیں یا کہ پاکستان میں ہیں, جو سیاسی جماعتیں ہیں جہاں تک ان کا تعلق ہے, اس میں بہت سارے لوگ ایسے عناصر جب آ جاتے ہیں وہ ذاتی مفادات کے لیے وہ پارٹی کو کمزور کرتے ہیں. اگر پارٹی کو با مقصد بنانا ہو تو پارٹی کے رول ریگولیشن جو پاکستان کو بہتر اور عوام الناس کے لیے ہوتے ہیں ان پہ ہمیں توجہ دینی ہوتی ہے. اس میں جب اکثریت کسی بھی چیز کی ہو جائے, وہ بے شک سر پسند عناصر ہوں یا کہ اچھے لوگ ہوں, جس کی اکثریت ہو جائے گی وہی یہاں کامیاب ہو جاتا ہے. پوری دنیا میں ایسا ہی چل رہا ہے اور پاکستان میں بھی. ہمیں یہ دیکھنا ہے کہ جو پارٹی قائدین ہوتے ہیں ان کو جو خوش آمدی ٹولے لوگ آگے آ جاتے ہیں وہ ہمیشہ پارٹی کو کمزور کرتے ہیں اور سمجھتے ہیں کہ ہم آل ان آل ہو گئے ہیں, ہم نے پارٹی کو اپنے ہاتھ میں لے لیا ہے. اسے کہتے ہیں پارٹی کو ہائی جیک کرنا, اور یہ نشیب و فراز ہر پارٹی میں ہوتے رہے ہیں. آپ سب مجھ سے زیادہ شاید اس چیز کو سمجھتے ہیں. तो हमें ये जो दिन होते हैं बराए दिन, जैसे 6 सितंबर बराए 6 सितंबर नहीं, चाहे 14 अगस्त बराए 14 अगस्त नहीं, ये पूरी हिस्ट्री हमारे सामने होती है, लेकिन हमें देखना है कि ये क्यों वाकयात हुए, ये क्यों लम्हे हमने देखे, हमें आगे क्या करना है। वो शुजात साहब हमारे जो कायद हैं, उनका अक्सर ये जुमला आपने भी सुना होगा कि मिट्टी पाओ, मतलब जो होगा उसमें मिट्टी डाल लो। इसका मतलब ये नहीं है कि भूल जाओ फिर दोबारा से ऐसे करो, नो, मिट्टी डालने का मतलब है जो हुआ सो हुआ, वो तो वापस नहीं हो सकता, लेकिन आगे हमें अच्छा करना है। वो जो गलतियां हम कर चुके हैं और जिसके नुकसान हम भुगत चुके हैं, वो एक फर्द का नुकसान नहीं, वो पूरी पाकिस्तानी नेशन का नुकसान होता है। और एज ए मुस्लिम भी हम गलत देखे जाते हैं दूसरे कंट्रीज में, लेकिन इसलिए मैं यही कहूंगी कि हमें, मैं अपने दिल की बात कर रही हूँ, जो मैं सोचती हूँ और जो मैं जिस पे अमल करती हूँ प्रैक्टिकली हूँ, वो मैं चाहती हूँ कि ऐसा ही जो हम सोचते हैं जज्बा है दिल में वही जुबान पे हो। यानी कॉल और फेल में हमें तजाद नहीं रखना। हमारे ऊपर बहुत बड़ी जिम्मेदारी आयद हो जाती है जब हम एक पार्टी के सिस्टम में आके ओहदा ले लेते हैं। इसका मतलब है हमें मजीद आजिज होके, मजीद अपने फर्ज को समझते हुए ईमानदारी के साथ इसे अदा करना है, ना कि हम कहें हम ऑल इन। आप भी सब भाई जानते हैं, लोग समझने लग जाते हैं हम ऑल इन ऑल हो गए, अब हम पावर में आ गए। पर्सनली एक एक फर्द कहता है इसे, लेकिन वो साहब के ऊपर असरअंदाज नेगेटिव असर छोड़ जाता है, तो वो नुकसान देता है, उसका अजाला कई नस्लों को भुगतना पड़ता है। जी थैंक यू राजा सर।
1: बहुत शुक्रिया रिफत। शाकर साहब टाइम आप बिल्कुल इजाज़त नहीं दे रहा, अभी मेरे पास टोटल 4 मिनट है, मैंने 2:30 बजे जो यहाँ के मैंने किसी दूसरे मेहमान को लेना। जी शाकर साहब।
5: जी बहुत शुक्रिया, 1 से 2 मिनट बाकी, क्लोजिंग आप शाह साहब से करवाइएगा। मैंने सिर्फ दोबारा हाथ इसलिए खड़ा किया कि मैं शाह साहब का शुक्रिया अदा करूं, हमेशा जब भी कभी इनके साथ मिलकर प्रोग्राम में बैठा हूं, इनसे बहुत कुछ सीखने को मिला है, हमारे सीनियर हैं, इंतहाई खानदानी इनका पस मंजर है माशाल्लाह। आपका शुक्रिया कि आप हमें इनके साथ बैठाते हैं, इनसे सीखने का मौका मिलता है, और ये बड़े प्यारे अंदाज में जब दिलजोई करते हैं उससे भी एक यकीन करें एनर्जी पैदा होती है। अभी इस्तेहकाम पाकिस्तान ओवरसीज फोरम के बारे में जो बात की, हम अल्लाह तबारक तआला के फजल करम से यूरोप में ही बैठे हैं, और राजा साहब आप अच्छे तरीके से जानते हैं शहजादा उस्मान को, बड़ी वो मेहनत कर रहे हैं, लेकिन यकीनन आप जैसे बड़ों की और शाह साहब जैसे बड़ों की हमें शदीद जरूरत पड़ेगी। डेनमार्क का भी इंशाल्लाह उनका है मेरे ख्याल में प्रोग्राम, शायद आपसे बात भी कर चुके हों शहजादा उस्मान इस बारे में, तो अल्लाह तबारक तआला तौफीक दे हमें। हम अपनी अपनी पार्टियों की सियासी जमातों की एफिलिएशन जो है वो जरूर हम जारी और सारी रखें, लेकिन अर्ज वतन के खिलाफ किसी भी आवाज को बिल्कुल बर्दाश्त ना करें हम, पाकिस्तान के मुस्तकबल के सामने आने वाली किसी रुकावट को बर्दाश्त ना करें हम। याद रखिए कि जो हमारी बहुत सारी जो दुश्मन जो दहशतगर्द तंजीमें हैं वो प्रॉक्सी की शक्ल में हमारी सरहदों के ऊपर हर वक्त बरसरे पेकार रहती हैं, और शक्लें बदल बदल के वो हमला आवर होते हैं, और उनको उनको कंधा देने वाले, उनको सपोर्ट करने वाले हमारे मुल्क के अंदर बैठे हैं। और अब मैं सिर्फ बलूचिस्तान का या खैबर पख्तूनख्वा का नाम लूं तो बिला वजह वहां के लोग हमसे नाराज हो जाते हैं हकीकत को जाने बगैर। चलो मैं सबसे पहले पंजाब कहता हूं कि इन प्रॉक्सीज के जो लोग हैं, स्लीपर सेल हैं, जो इनके ऑपरेटिव हैं, अगर वो पंजाब के अंदर घुस के बैठे हुए हैं, रावलपिंडी इस्लामाबाद में घुस के बैठे हुए हैं, आजाद कश्मीर में, बलूचिस्तान में, खैबर पख्तूनख्वा में, सिंध में घुस के बैठे हुए हैं, तो उनका मुकाबला ना सिर्फ हमारी एजेंसियों को करना है बल्कि हमें आम लोगों को भी आंखें खुली रखनी है। हम जो उनको कंधा प्रोवाइड कर देते हैं चंद पैसों की शक्ल में, हम अपना मकान किराए पे दे देते हैं, तहखाना किराए पे दे देते हैं, ऊपर वाला जो स्टोरी मंजिल है वो हम किराए पे दे देते हैं, और उन लोगों का सिर्फ एक या दो की बजाय 15-15, 20 जो है वो उस घर के अंदर घुसे होते हैं, बेसमेंट के अंदर घुसे होते हैं। क्या हमें हमें एहसास नहीं होता कि ये कौन लोग हैं?
1: शाकर साहब आपके लिए बेहतरीन मौका है, मोहतरमा मरियम नवाज साहब अब बरतानिया तशरीफ ला चुकी हैं, आई हुई हैं, गालिबन अभी गई हैं या नहीं गई, उनकी गोशवार ये जरूर बात करें।
5: जी देखिये राय साहब, मैं तो अपना काम अल्लाह ताला के फलो करम से लिख के करता हूँ, अब ये मेरा क्योंकि ओहदा कोई नहीं है पार्टी के अंदर और ना ही मैं घुसने की कोशिश करता हूँ, लेकिन मेरे जो रابطے अपनी लीडरशिप के साथ जो है وہ ای میل کے ذریعے ہیں, خط کے ذریعے ہیں, لکھ کے تحریری طور پہ میں کرتا ہوں, اور خدا تعالیٰ کی ذات کی بڑی کرم نوازی ہے کہ وہ سنے جاتے ہیں, سمجھے جاتے ہیں, ان کے اوپر کاروائی کی جاتی ہے. میں اب کسی سیاسی جماعت کے گھر کے سامنے جا کے کھڑا ہو کے میں نعرے مارنے کی پوزیشن میں اب میں نہیں ہوں, نہ میری صحت اجازت دیتی ہے, نہ میری عمر اجازت دیتی ہے. لیکن جو کام ہم کر رہے ہیں راجہ صاحب, جو کام آپ کر رہے ہیں, شاہ صاحب جو کام کر رہے ہیں, یہ بہت ضروری ہے. یہ آپ کے تواصل سے پتہ نہیں کتنے سینکڑوں نہیں ہزاروں لوگ ہماری آواز کو سن رہے ہوں گے. چند ایک بھی اس میں سے اگر ہماری بات کو سمجھ جائیں گے, چند ایک کی اگر ان میں سے واپس یو ٹرن لے کے واپس پاکستان سے محبت کی طرف آ جائیں گے, راجہ صاحب ہمارے اپنے بچے, لڑکے اور لڑکیاں, ہمارے اپنے وہ پیارے جن کے ساتھ ہم نے محبت کی, جب وہ پاکستان کے پاسپورٹ کو آگ لگا رہے ہوتے ہیں, پاکستان کے جھنڈے کو آگ لگا رہے ہوتے ہیں, شدید نفرت پیدا ہونے کے باوجود, شدید غصہ پیدا ہونے کے باوجود, ہم لوگوں نے آج تک یہی رویہ رکھا ہے کہ بھائی ایسے مت کرو یار, تم نے یہ غلط رستہ اختیار کر لیا ہے, یہاں سے واپس آ جاؤ. ہم نہیں چاہتے کہ ان کی زندگی جو ہے وہ ملیا میٹ ہو جائے, ان کا مستقبل ہے ملیا میٹ ہو جائے, ان کی ذہنی کیفیت سوچ جو ہے وہ ملک دشمن قرار پائے, وہ ان کی تنظیمیں جو ہے وہ کالعدم قرار پائیں. ہمارا تو یقین کریں یہ پیغام ہے کہ یہ وطن جتنا ہمارا ہے اتنا ہی تم لوگوں کا بھی ہے, یہ جھنڈا جتنا تمہارا ہے اس کی سربلندی ہمیں عزیز ہے اتنی ہی تمہیں بھی عزیز ہونی چاہیے. دشمنوں کا مقابلہ مل کے کریں گے تو تبھی مقابلہ کر کے ہم فتح حاصل کر سکیں گے. لیکن دیکھیے کسی ملک کی ناکامی کا ابتدا ہی یہاں سے دشمن کرتا ہے, اس ملک کی عوام کو ڈیوائیڈ کر دو, اس ملک کی حکمرانوں کو
1: یہیں پہ روکتے ہیں, اگلی قسط میں چلے جائیں گے. شاہ صاحب آپ شکریہ ادا کریں, آج 30 سیکنڈ ہمارے رفت کا بھی شکریہ ادا کریں, آج آپ کریں.
0: جی میں بی بی رفت کا بھی شکریہ ادا کرتا ہوں, کرنل صاحب اب چلے گئے ان کا بھی, جتنے بھی شاگرد صاحب آپ نے بہت پیاری باتیں کی ہیں اس پہ. ساتھی جو ہمارا پروگرام ہے کلچرز ہیں ہمارے جو ٹی وی پہ آتے ہیں ان کے بارے میں بھی ہم بات ضرور کریں گے اور پوری ڈبیٹ کریں گے, کیونکہ میرا ایک سلسلہ ہے جو میں روحانیت کے ساتھ ہے, تو میرے ساتھ دنیا بھر سے لوگ جو ہیں خصوصی طور پہ عورتیں مجھ سے رابطہ کرتی ہیں, دعائیں کراتی ہیں, پوچھتی ہیں. تو یہ ہمارا جو کلچر ٹی وی کلچر ڈرامہ کلچر تبدیل ہو گیا, اس پہ ہم بات کریں گے. میں آپ لوگوں کا شکریہ ادا کرتا ہوں, ہمارے کمیونٹی چیئرمین کا بھی شکریہ ادا کرتا ہوں کہ اس وقت وہ جب باہر موسم اچھا ہے اپنے بیوی بچوں کو چھوڑ کے یہ پورا دن جو ہے یہ آپ کی آواز بن جاتے ہیں, ان کا میں بہت شکریہ ادا کرتا ہوں. اور ہمیں خوشی ہے اس بات کی کہ امبیسی آف پاکستان نے ان کو جو شیلڈ دیا ہے یہ بہت ہی کم ہے, ان کو میرا خیال میں کہ پورا پاکستان کی طرف سے میڈل ملنا چاہیے تھا کہ اتنا ٹائم دینا اپنی اولاد اپنی بیوی بچوں کو چھوڑ کے اتنا ٹائم دینا. شاکر صاحب یہ آپ کو بھی پتا ہے, آپ بھی کام کرتے ہیں ہم بھی کام کرتے ہیں, لیکن ہم عوام کے لیے کام کرتے ہیں, ہمیں نہ میڈلز نہ شیلڈز کی, لیکن ہمیں انتہائی خوشی ہے کہ ہمارے صحافی برادری اور ہمارے جو کمیونٹی کے چیئرمین ہیں میں ان کو مبارکباد پیش کرتا ہوں کہ ان کو جو شیلڈ ملی ہے یہ اس سے بھی بڑی شیلڈ کے حقدار تھے. تو آپ لوگوں کا بہت بہت شکریہ, اور آپ لوگوں کا اپنی اپنی جماعت سے جو تعلق ہے جو آپ ورک کر رہے ہیں, اور خصوصی طور پہ شاکر صاحب آپ قائد اعظم کے مسلم لیگی ہیں, میں بھی قائد اعظم کا مسلم لیگی ہوں. ایک دفعہ ہم نون اور کاف اکٹھے تھے, پھر ہم تھوڑے سے جدا ہو گئے. یہ اسی طرح جیسے دو بھائی, ایک کینیڈا چلا جاتا ہے ایک امریکہ چلا جاتا ہے, لیکن ہے تو ایک ہی خاندان سے, تو ہم ایک ہی خاندان سے ہیں. اور انشاءاللہ تعالی ہمارا کام یہ ہونا چاہیے کہ پاکستان پاکستان زندہ باد, پاک فوج زندہ باد, یہ نعرہ ہمارا ہونا چاہیے.
6: یہ ریڈیو آپ کی آواز ہے, اس کو آپ کے سننے کے لیے بنایا گیا ہے, آپ کی سماعتوں کو تسکین دینے کے لیے. سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں.